0: içinde yiyince geriye barkatı yeter dimen bu kutlu cihaz mı kaç?
1: खुशीको खबर
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
4: मोबाइल नम्बर 9680719194 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गए सन्च हुन्न भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू?
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
12: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
13: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9435272695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
15: अब कहाँबाट ल्याउनु? बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
14: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
15: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
9: हामी कहाँ सार, चिसो, असना, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
16: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894, 9458314894।
4: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
11: सृजना नर्सरी एन्ड एग्रोफार्म।
4: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
11: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
4: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
11: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
4: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9134411448।
17: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
18: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेछ समीरा,
19: के भयो?
18: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
19: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
11: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दान। हाम्रा सेवाहरू:
4: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
11: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
4: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
11: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
4: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
11: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। दीपक आचार्य सँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 10 गते बुधबार, अगस्त 26 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको त्रयोदशी तिथि, मोहम्मद जयन्ती।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आज प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तर, 11 सांसदले सवाल राख्ने, उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण,
1: उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल, बागमतीमा एमाले नेकपा र राप्रपा बीच सरकार गठन तथा सञ्चालन बारेमा समझदारी, रासपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने,
0: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर, संचार माध्यमले सार्वजनिक हित केन्द्रमा राख्नुपर्ने संचार मन्त्रीको जोड, डिजिटल स्वास्थ्यमा बागमती अब्बल,
1: गाजामा चंगा ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाइने इजरायलको धम्कीको कड़ा आलोचना, कोलम्बियामा बालबालिकालाई युद्धमा धकेल्न सामाजिक सञ्जालको दुरूपयोग, एआई सिर्जित संगीतमाथि अस्ट्रेलियामा रोक,
0: र जनकपुर बोल्समै निसमको पुनरागमन, मलेसिया विरूद्धको अभ्यास खेलमा आसिफ र अर्जुनको प्रभाव, सोनीको कप्तानीमा 19 वर्ष मुनिको नेपाली टोलीको घोषणा।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर रहेको प्रसंग।
1: वित्तीय अनुशासनलाई कमजोर हुँदा स्थानीय सरकारहरू आर्थिक रूपमा कमजोर बन्दै गएका छन्। मुलुक संवैधानिक रूपमा संघीयतामा प्रवेश गरी स्थानीय सरकार गठन भएर सेवा प्रवाह गर्न थालेको 9 वर्षको अवधिमा अधिकांश स्थानीय सरकार वित्तीय रूपमा सबल हुन सकेका छैनन्। आन्तरिक आयमा न्यून स्रोत, कर र सेवा शुल्कको पर्याप्त राजस्व संकलन हुन नसक्नु, संघीय र प्रदेश सरकारलाई अनुदानमा अत्यधिक निर्भरता वित्तीय रूपमा कमजोर हुने आधार बनेका छन्। स्थानीय तहले तलब भत्ता र बैठक खर्च, सवारी, ईन्धन लगायतका प्रशासनिक क्षेत्रमा बढ़ी खर्च गरिरहे पनि

0: आम नागरिकमा बुझाई हुन थालेको छ। विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरलाले पनि स्थानीय सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसक्दा समस्या भइरहेको बताउनु भएको छ। स्थानीय सरकार निर्माण भएको यस अवधिमा स्थानीय तहले जति राजस्व संकलन गर्न प्रयास गर्नुपर्थ्यो त्यति गर्न सकेको छैन। राजस्व संकलनमा स्थानीय तहले प्रयास गर्ने हो, त्यसमा संघ प्रदेश सरकारले सहयोग गर्नुपर्ने अवस्था रहेको थियो, जुन नेपालको गणतन्त्र घोषणासँगै स्थानीय सरकारलाई दिएको अधिकारको दुरूपयोगबाट यो अवस्था सिर्जना भएको छ। उदाहरणका रूपमा गत वर्ष कुनै स्थानीय तहले 100 रूपियाँ राजस्व संकलन गरेका छन् भने यस वर्ष 105 रूपियाँ उठाउने स्थानीय तहलाई संघीय सरकारले प्रदान गर्ने अनुदान वृद्धि गर्ने व्यवस्था संघीय सरकारले गर्नुपर्ने अवस्था रहेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ। उहाँले पहिलो पटक प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सांसदका प्रश्नको उत्तर दिन लाग्नु भएको हो। प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ, जसमा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदका प्रश्नको जवाफ दिनुपर्ने उल्लेख छ। उक्त परिच्छेदमा सांसदले लिखित प्रश्न सचिवालयमा दर्ता गराउनुपर्ने र प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिनुपर्ने कार्यविधि छ। प्रधानमन्त्री शाहले भने पद सम्हाले यता नियमावलीको व्यवस्था अनुसार जेठ असार र साउनमा सांसदका प्रश्नको जवाब दिनुभएको छैन। यही भदौको बैठकमा सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा आएर सांसदको प्रश्नको जवाब दिन रूलिङ गर्नुभएको थियो। 11 सांसदले प्रधानमन्त्रीलाई सोध्नको लागि प्रश्न दर्ता गराइसकेका छन्। रासोपाका कृष्णहरि बुढाथोकी, समीक्षा बास्कोटा र अमरेश कुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नुहुनेछ। कांग्रेसका वासना थापा र गीता गुरूङ, एमालेका ऐन बहादुर महर र गणेश सिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेकपाका वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृतिका हर्कराज राई र राप्रपाका खुशबु ओलीले पनि प्रधानमन्त्रीलाई आज प्रश्न गर्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
2: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा सभाको बैठकभित्र प्रयोग नगर्ने यदि गर्नु पर्ने चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको छ कार्यव्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
1: यसअघि 17 जेठमा प्रधानमन्त्री शाह संसदको प्रश्नको जवाब दिने भन्दै अचानक संसदको रोस्टममा पुग्नुभयो। त्यतिखेर सांसदको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेको थियो। त्यसयता विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन र संसदमा आएर नियमावलीको व्यवस्था अनुसार जवाब दिन माग गर्दै आएका थिए। यसबीचमा सभामुख अर्यालले पनि प्रधानमन्त्री शाहलाई भेटेर संसदमा उपस्थित हुन आग्रह गर्दै आउनु भएको थियो। यसैबीच आजको संसद बैठकमा प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुहुनेछ। यस अगाडि सभामुखले कालो चस्मा नलगाउन सांसदहरूलाई निर्देशन दिनुभएको थियो र लगाउनै पर्ने अवस्था भए स्वास्थ्य परीक्षणको रिपोर्ट पेश गर्न भन्नुभएको थियो। प्रधानमन्त्रीको सचिवालयले हिजो संघीय संसद सचिवालयमा चस्मा लगाउनुपर्ने स्वास्थ्य अवस्थाको कारण रहेको भन्दै त्यहाँ निवेदन दर्ता गरेको छ।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संचार माध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले प्रविधिको तीव्र विकाससँगै संचार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको हो। सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराबले आयोजना गरेको एसिया प्यासिफिक इन्स्टिच्युट फर द ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडीको 24 सम्मेलनलाई सम्बोधन गर्दै संचार मन्त्री तिमल सिन्हाले यस्तो बताउनु भएको हो। संचार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्तहरूमा परिवर्तन हुनुपर्ने बताउनु भएको छ। गलत सूचना, भ्रामक सामग्री, एआईबाट सिर्जित सामग्रीका कारण जोखिम बढ़िरहेको अवस्थामा नेपालका सामुदायिक रेडियोहरूले जनतालाई सत्य तथ्य समाचार दिन सक्ने अवस्था रहेको बताउनु भएको छ। यसैबीच सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले सार्वजनिक सेवा प्रसारण भन्दा सामुदायिक प्रसारणलाई जोड़ दिँदै सरकारले अगाडि बढ़ेमा नागरिकले सही सूचना पाउन सक्ने बताउनु भएको छ। स्वतन्त्रतासँगै संचार क्षेत्रको जिम्मेवारीमा परिवर्तन आइरहेका हुनाले सामुदायिक रेडियोको मर्मलाई बुझ्न पनि

0: उहाँले अनुरोध गर्नुभएको छ।
1: यसैबीच एआईबीडीको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला दुई दिनसम्म लगातार चल्यो र अकोराबले यसको नेतृत्व लिएको थियो। सह आयोजकको रूपमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गोलाम सरवारले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको धारणा उल्लेख गर्नुभयो। एशिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडीका फिलोमिना महासचिव फिलोमिना प्राक्रमले सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले नेपालमा एशिया प्रशान्त प्रसारण विकास संस्थाको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकहरू अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको पनि जानकारी दिनुभयो। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गोलाम सरवारले पनि आफ्नो धारणा राख्नुभयो भने अकोराब नेपालका अध्यक्ष गिरीले अकोराबलाई विश्वास गरेर एआईबीडीले सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्काबीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
2: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्ष दलहरूको अनुपस्थितिबीच हिजो बसेको प्रदेशसभा बैठकमा एमालेका प्रदेश सांसद मुख्यमन्त्री थापाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावको पक्षमा 57 मत परेको छ भने विपक्षमा 0 मत परेको छ। बैठकमा 58 जना सांसदहरूको मात्र उपस्थिति रहेको थियो। बागमती प्रदेशसभामा हाल 104 सदस्य रहेका छन्। यसैबीच डिजिटल स्वास्थ्यमा बागमती प्रदेशले फड्को मारेको छ। बागमती प्रदेशको सरकारी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्या, कुल सेवा मा कति आए, आकस्मिक सेवाको अवस्था, अस्पतालमा भर्ना भएका बिरामी, प्रयोगशाला परीक्षण र निशुल्क सेवा लिएका लगायतका विवरणहरू डिजिटल प्रणालीबाट हेर्न सकिने अवस्था रहेको छ। प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले प्रदेशमा ल्याएको बागमती डिजिटल हेल्थ प्रणालीको प्रदेश स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको दैनिक विवरणलाई डिजिटल अभिलेखमा ल्याउने स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउने प्रयासहरू भएको छ।
1: अझै पनि राजनैतिक प्रसंग, सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धी 4 वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको 3 साता नबित्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले फेरि अर्को रिट दायर गर्नुभएको छ। कांग्रेसको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै देउवाले गत सोमबार र खड्काले मंगलबार हिजो सर्वोच्च अदालतमा निवेदन दिनुभएको हो। देउवा र खड्काले नै करिब 1 महिना अघि दायर गरेको रिटमा गत साउन 21 सुनवाई गर्दै सर्वोच्चले 4 वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो। सर्वोच्चले 4 वैशाखमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। त्यही फैसला पुनरावलोकन हुने भइसकेपछि पनि कांग्रेस संस्थापनले 15 महाधिवेशन गर्न लागेको भन्दै देउवा पक्ष सर्वोच्च गएको हो। पूर्व सभापति देउवाले सर्वोच्च अदालतबाट फैसला पुनरावलोकन भइ नसक्दै कांग्रेसको महाधिवेशन प्रक्रिया पनि अघि बढ़ाउँदा विपक्षमा फैसला आए पनि यसको कार्यान्वयन कठिन हुने जिकिर गर्नुभएको छ। खड्काले कांग्रेसले अबको करिब 9 महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेकाले विवादित मुद्दालाई प्राथमिकतामा राखेर निरन्तर सुनवाई गर्नुपर्ने माग गर्नुभएको छ। उहाँको रिटमा महाधिवेशन प्रक्रिया अघि बढ़े विचाराधीन मुद्दाको मूल औचित्य नै समाप्त हुने र पार्टीको आधिकारिकता तथा सांगठनिक संरचनामा अपूरणीय क्षति पुग्ने पनि दावी गरिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पहिरो बारेमा भ्रम र वास्तविकता,
3: माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ।
1: उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू, उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: खुशीको खबर, तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेस प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल, तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121991918।
5: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
5: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055065। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
7: पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: प्यासको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई अहिले सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभरका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नलपरासी, बर्दिया, कैलाली, कञ्चनपुरमा तथ्याङ्क संकलन गरिएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले CIN-सँग बताउनुभयो।
11: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र, बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टिम बनाएर, विभिन्न 3-4 टिम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको, यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ। होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ। कतिपय नयाँ प्लान्टेसन हुन्छ, त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुट्टी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ। यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने, उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ, अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य, न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
1: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा संसदीय दलको विधान संशोधन कार्यदलले बनाएको उपसमितिले आजसम्ममा मस्यौदा प्रतिवेदन बुझाउने तयारी गरेको छ। भदौ 3 गते बसेको संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुरूलाकोटीको संयोजकत्वमा राष्ट्रपा संसदीय दलको विधान संशोधन कार्यदल 2083 गठन गरेको थियो। राष्ट्रपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने भएको छ। कान्तिपुर दैनिकमा 40 दिनपछि खुल्यो तातोपानी जोड्ने सड़क, रोकिएका कन्टेनर भित्रिँदै शीर्षकमा अनिश तिवारीले सिन्धुपाल्चोकबाट लेख्नुभएको खबर छ। शरद याममा मनास्लु आरोहणको चाप बढ़दै बाटो बनाउन खटिए सात शेर्पा, शीर्षकमा सूरज कुंवरले लेख्नुभएको छ। अर्को खबर छापिएको छ, उपकुलपतिहरू नै एकीकृत छाता ऐनको विपक्षमा, शीर्षकमा सुदीप कैनीले लेख्नुभएको हो। उपकुलपतिहरू विश्वविद्यालय छाता ऐनको विपक्षमा देखिएका छन्। एउटै प्रकृतिका विश्वविद्यालयहरू एकीकृत ऐनबाट संचालन गर्नुपर्ने माग प्राज्ञ क्षेत्रबाट हुँदै आएको छ, तर शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो गरेको छलफलमा 14 विश्वविद्यालयका उपकुलपति सहित निमित्त रजिस्ट्रारहरूले छाता ऐनले विश्वविद्यालयको स्वायत्तता कमजोर बनाउने भन्दै त्यसको विपक्षमा धारणा राखेका हुन्। उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन 2075 विज्ञहरूले ट्रस्टी सहित छाता ऐन र एकीकृत सेवा आयोगको सुझाव सिफारिश गरेका थिए। उपकुलपतिहरू ट्रस्टी मोडलमा सहमत भए पनि अन्य दुई विषयमा भने असहमत देखिएका हुन्।
2: नेपालका गाउँघरमा बिहानको शुरूआत कुखुराको भाले बासेर हुने गर्छ। कुखुरा पालनमा हजारौं परिवारको आय आर्जन जोड़िएको छ, तर करिब 2 खर्ब रूपियाँ बराबरको पोल्ट्री व्यवसाय अहिले लागत वृद्धि, बजार अस्थिरता, रोगको जोखिम र अवैध तस्करीको दबावबाट गुज्रिरहेको छ। गोर्खापत्र दैनिकमा केशवराज पौडेलले लेख्नु भएको छ। त्यस्तै गरी अन्नपूर्ण दैनिकमा ओलीको कार्यशैली र नेतृत्वमाथि गम्भीर प्रश्न शीर्षकमा सुरेन्द्र काफले लेख्नुहुन्छ, एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै अभिभावक बन्न सुझाएको छ। देशैभरका अगुवा कार्यकर्ताको सुझाव लिएर तयार पारिएको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन प्रतिवेदनले पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीको उम्मेद्वारमा घोषणा गरेर फागुनको 21 निर्वाचनमा जाँदा पार्टी पंक्ति रक्षात्मक अवस्थामा पुगेको निष्कर्ष निकालेको छ। निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि एमाले आफूलाई समीक्षा गर्नुपर्ने र नेतृत्व परिवर्तन गर्नुपर्ने दबाव परेको छ। यसै गरी अध्ययन हुन्छ, निरीक्षणमा मन्त्री आउँछन् तर चल्दैन बीरगंज चिनी कारखाना शीर्षकमा निरज पिठाकोटेले कारोबार दैनिकमा लेख्नु भएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले 2058 सालमा खारेज गरेको बीरगंज चिनी कारखाना चलाउन धेरै निर्णयहरू पटक पटक भएका छन्, तर 2.5 दशकको अवधिमा भने संचालन हुन सकेको छैन। अब के हुन्छ त्यहाँका स्थानीयले प्रतीक्षा गरिरहेका छन्। ब्याजदर घटाएरै सवारी कर्जा दिन बैंकहरू प्रतिस्पर्धा शीर्षकमा कारोबार दैनिकमै परिवर्तन देवकोटा लेख्नुहुन्छ, कर्जा विस्तार नभएर दबाव खेपिरहेको बैंकहरूले ब्याजदर घटाएर भए पनि सवारी साधनमा कर्जा दिन प्रतिस्पर्धा गरिरहेका छन्। राजधानी काठमाण्डुमा केही दिन अघि नाइमा अटो एक्सपो संचालनमा आएको थियो भने हिजो नाडा अटो शुरू भएको छ। यसरी विभिन्न प्रतिस्पर्धाहरू हुँदा बैंकहरू पनि त्यसमा मुछिएको देखिएको छ। त्यस्तै गरी भारतबाट करिब 25,000 टन चिनी आयात गरिँदै कौशिला कुवरले कारोबार दैनिकमा लेख्नु भएको छ, सरकारले आसन्न चाडपर्वलाई लक्ष्य गरेर भारतबाट करिब 25,000 टन चिनी आयात गर्ने भएको छ। आन्तरिक उत्पादनमा कमी आएको भन्दै भारतले चिनी निर्यात रोकेको छ, तर नेपालको अनुरोधमा 25,000 टन चिनी प्रदान गर्ने भएको छ। उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले नजिकै गरेको चाडपर्वलाई चिनीको अभाव हुन नदिनको लागि आन्तरिक र बाह्य दुवै स्रोत परिचालन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।
1: अब विदेशको खबर, कोलम्बियामा सामाजिक सञ्जाल दुरूपयोग गरेर बाल बालिकालाई युद्ध र लागोसत तस्करीमा प्रयोग भइरहेको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच एचआरडब्ल्यूले जनाएको छ। विद्रोही समूह र लागोसत तस्करीमा संलग्न गिरोहले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बाल बालिका भर्ती गर्न प्रयोग गरिरहेको एचआरडब्ल्यूले उल्लेख गरेको हो। एचआरडब्ल्यूको 102 पृष्ठ लामो पछिल्लो प्रतिवेदनमा ती बाल बालिकालाई विस्फोटक पदार्थ बोकेका ड्रोनहरू उडाउने जस्ता ज्यान जोखिम मा पार्ने काममा लगाइएको उल्लेख गरिएको छ। एआई प्रविधिको बढ़दो प्रयोगले कलाकारहरूको जीविकोपार्जनमा जोखिम निम्ति आएको भन्दै पूर्ण रूपमा एआई सृजित संगीतमाथि अस्ट्रेलियामा प्रतिबन्ध लगाइएको छ। अस्ट्रेलियाका रेकर्डिङ कम्पनीहरूको प्रतिनिधित्व गर्ने संस्था अस्ट्रेलियन रेकर्ड इण्डस्ट्रीज एसोसिएशन एआरआईएले पूर्ण रूपमा एआईबाट सृजना गरिएका संगीतलाई आफ्ना आधिकारिक चार्टहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यो संस्थाले देशका प्रमुख रेकर्ड लेभल देखि साना र स्वतन्त्र निर्माताहरूको समेत प्रतिनिधित्व गर्ने गरेको छ र यसबाट कलाकारहरू र सर्जकहरूलाई केही राहत पुग्ने विश्वास गरिएको छ। र संयुक्त राष्ट्रसंघले गाजामा चंगा ड्रोन र बेलुन उडाइने क्षेत्रबाट त्यहाँका बासिन्दालाई हटाउने इजरायलको धम्कीको आलोचना गर्दै यसलाई अत्यन्त आपत्तिजनक भनेको छ। राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रवक्ता रबिना शमदासानीले हिजो जेनेभामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो।
2: साझा खबरमा अब खेलकुदका खबर, न्यूजील्याण्डका अलराउण्डर जिमी निसम पुनः जनकपुर बोल्ट्समा फर्किएका छन्। उहाँले दुई वर्ष अघि नेपाल प्रिमियर लीगमा जनकपुरलाई पहिलो सिजन च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। जनकपुरले हिजो आफ्नो सोशल प्लेटफर्म मार्फत 35 वर्षे निसमलाई यो सिजनमा पुनः अनुबन्ध गरेको जानकारी दिएको छ। यसैबीच एसीसी प्रिमियर कपको तयारी खेलिरहेको अभ्यास खेलमा नेपालले मलेसियालाई डकवर्थ लुइस पद्धतिमा 9 विकेटले हराएको छ। ओपनर आसिफ शेखको शतक र अर्जुन कुमालको अर्धशतक सहित ओपनिङमा जोडीले शानदारसँग दोहोरो शतकीय साझेदारीमा नेपालको प्रभावलाई प्रभावशाली बनाउन सफल भएको थियो। टस जितेर ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा 232 रनमा अल आउट भएको थियो। लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि नेपालले डकवर्थ लुइस पद्धतिमा 48 ओभर 228 रनको लक्ष्य पाएको थियो। यसैबीच सोनी पाखरिनको कप्तानीमा नेपाल क्रिकेट संज्ञानले हिजो एसीसी महिला 19 वर्ष मुनिको एसिया कप र आईसीसी महिला 19 वर्ष मुनिको विश्वकपका लागि 28 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। एसीसी महिला U19 एसिया कप मलेसियामा वर्ष 2026 भित्र हुने तालिका रहेको छ र आईसीसी महिला U19 विश्वकप जनवरीमा नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दैछन्।
1: पहिरो बारेका भ्रम र वास्तविकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: दिस होम देश हो खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरमा अब पहिरोका बारेमा भ्रम र वास्तविकता. साथी सुशीला श्रेष्ठले समाजमा चलिरहेका विभिन्न भ्रम र वास्तविकताका बारेमा भूगर्भविद मनिता तिमल सेनासँग छलफल गर्नुभएको छ.
2: पहिलो प्रश्न, पहिरो बर्खायाममा मात्रै जान्छ?
3: गलत. पहिरोका प्रकार हुन्छन्, सधैँ पानीले मात्रै यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ.
2: पहिरो रोक्न रुख रोप्नु पर्छ,
3: सही भन्छु होइन? जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडिएर राख्छ र बग्न दिँदैन, त्यही भएर रुख रोप्नु पर्छ. तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन.
2: एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन?
3: गलत, जान सक्छ.
2: पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ?
3: सही भन्छु होइन, तर सधैँ पर्खाल चाहिन्छ, तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ. पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुन सक्छ होइन, सिमेन्टीको टेवा पर्खाल हुन्छ, अथवा कंक्रिटको पर्खाल हुन सक्छ. पर्खाल चाहिँ ले काम गर्छ.
2: राति पहिरोको जोखिम बढ़ी हुन्छ?
3: सही, किनभने हामीले आकलन गर्न सक्दैनौ होइन, आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढ़ी जोखिम चाहिँ राति हुन्छ.
2: प्रश्न नम्बर छ, पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो?
3: गलत. यसका विभिन्न कारणहरू हुन सक्छन्, तर दुईटै पाटो रहन्छ. कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ, र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा, जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी, भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ.
2: पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन?
3: सही, किनभने त्यसका अरू पाटाहरू पनि हुन सक्छन्, त्यो अझै बग्न सक्छ होइन, माथिबाट अरू थोक पनि आउन सक्छन्, त्यही भएर तुरन्तै चाहिँ फर्किनु हुँदैन. केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ.
2: घर बलियो भए पहिरोको जोखिम हुँदैन?
3: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ होइन, पहिरोलाई माथिबाट पनि थिच्न सक्छ. घर थिचेका उदाहरणहरू कति छन्, कति घर चिप्लेका उदाहरण पनि कति छ. त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले ऊ गर्दैन भन्न चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन.
2: भीरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ?
3: यो चाहिँ मलाई सही लाग्छ, किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्थ्यौँ. तर अहिले यो उल्टो हुँदैछ, हामी तलतिर सर्दैछौँ र माथिल्लो भुवा घरलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ. त्यो कारण के भन्दाखेरि तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भए भएर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो. केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो. र
4: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: आज प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदहरू बीच प्रश्नोत्तर. 11 सांसदले सवाल राख्ने, उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू.
4: उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल. बागमतीमा एमाले नेकपा र राप्रपा बीच सरकार गठन तथा संचालन समझदारी. रासोपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने.
1: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर. संचार माध्यमले सार्वजनिक हित केन्द्रमा राख्नुपर्ने संचार मन्त्रीको जोड. डिजिटल स्वास्थ्यमा बागमती अब्बल.
4: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर. संचार माध्यमले सार्वजनिक हितका बारेमा सरोकार राख्ने बारेमा संवाद. गाजामा चंगा, ड्रोन र बेलुन उडाउने क्षेत्रबाट बासिन्दालाई हटाउने इजरायलको धम्कीको आलोचना. कोलम्बियामा बाल बालिकालाई युद्धमा धकेल्न सामाजिक सञ्जालको दुरूपयोग.
1: र जनकपुर बोल्ट्ससँगै बोल्ट्समा निसमको पुनरागमन. मलेसिया विरूद्धको अभ्यास खेलमा आसिफ र अर्जुनको प्रभाव. सोनीको कप्तानीमा 19 वर्ष मुनिको नेपाली टोली घोषणा.
4: साझा खबरको अन्त्यमा कार्टुन. कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री लगायतका केही सांसदहरूले पछिल्लो समयमा लगाइरहेको कालो चस्मा र कालो चस्मा नलगाएर संसदमा उपस्थित हुनको लागि सभामुखले दिएको निर्देशन. यद्यपि कुनै स्वास्थ्य समस्या भएमा त्यसबारेमा खुलाउन पनि भनिएको छ र त्यस खालको अभ्यास शुरू भइसकेको छ. एउटा बन्द कोठा छ जहाँ एकजना चिकित्सक जस्ता देखिने व्यक्ति अगाडिपट्टि छन् भने प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति कुर्सीमा बसिरहेको राखेका छन्। माथिपट्टि समृद्धि लेखिएको छ, मूल्य वृद्धि लेखिएको छ, ड त्र ट न म स छुट्टा छुट्टै लेखिएको छ। आँखा जाँच गर्न गएको जस्तो देखिन्छ र त्यहाँ रहेका चिकित्सक जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, जटिल समस्या पदमा रहन्जेल तपाईले यो लगाउनै पर्छ।
5: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयौं। तपाईको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: अनुसन्धान प्रक्रिया शुरू भएको हामीले जानकारी यहाँ पाएको छैन, तर यदि कानून सम्मत निष्पक्षता र तटस्थता जगमा उभिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउँदा चाहिँ अब सार्वजनिक एउटा पदमा पूर्व प्रधानमन्त्री भइसकेपछि अनुसन्धान प्रक्रियामा जान, अनुसन्धान प्रक्रियालाई सहयोग गर्न हाम्रो पार्टी अध्यक्ष प्रचण्ड र हाम्रो पार्टी अध्यक्ष प्रचण्डका सचिवालयहरू जुन कुनै दिन तयार छन् तर अहिलेसम्म बोलाइएका छैन।
2: तर सम्पत्ति त छोटो अवधिमा राम्रै कमाउनु भएको छ सुप्रिमोहरूले लगायतका नेताहरूले भन्ने छन् त होइन बजारमा?
1: यस्तो छ, बजारमा के हल्ला चलेको छ भन्दा पनि सत्य के हो त, सत्य के हो अनुसन्धान प्रक्रियाबाट प्रमाणित हुन्छ। यदि कमजोरी छ भने दण्डित हुन्छन्, कमजोरी छैन भने सफाई पाउँछन्। त्यो अनुसन्धान सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाउन मेरो त आग्रह छ। अनुसन्धान गरिसकेपछि थाहा हुन्छ नि सत्य के होइन, बदमासी गरेका छैन, बेइमानी गरिया छैन, तर हामीलाई विश्वास छ हामी निश्चित उद्देश्य सहित राजनीतिमा आएको त्यो पनि सिङ्गोस एकात्मक र केन्द्रीय शासन व्यवस्था राज संस्थाको समूह नष्ट गरेर संयुक्त क्रान्ति गणतन्त्र ल्याउने प्रक्रियाको मुख्य नेतृत्वकर्ताबाट होइन गैर कानूनी गतिविधि हुँदैन र चाहिँ अब निजी सम्पत्ति आर्जन गर्ने विषय त कल्पना पनि गर्न सकिन्न। मलाई विश्वास छ त्यो चाहिँ कहीँ पनि भेटिँदैन पनि गरिएको पनि छैन भन्ने कुरा म विश्वास।
2: अनि एउटा कुरा चाहिँ जस्तो अब के छ अरे, भ्रष्टाचार त व्यापक छ नि त होइन यो देशमा, भ्रष्टाचार व्याप्त बढ्यो त्यतिखेर चाहिँ अराजकता भयो कुशासन भयो भनेर त जेएनजी विद्रोह पनि त भयो नि त होइन, यसको वितृष्णाका स्वरूप त नेपालमा।
1: पहिलो कुरो त जेएनजी विद्रोह हो या होइन यसको पनि समीक्षा गर्न आवश्यक छ, किनभने भाद्र 23-24 नजिक आइसकेको छ, करिब भाद्र 23-24 पछिको घटनाक्रमलाई तपाईँले निहाल्नुहोस् र आजसम्म आउँदा एक वर्षसम्मको अन्तरालमा होइन यो मुलुक कहाँ पुगेको छ, झन कुशासनको दुष्चक्रमा मुलुक पुगेको छ, हत्या हिंसा लुटपाट बालिका बलात्कार अपहरण जस्ता जघन्य अपराधहरू बढेका छन्। दिन दाडे महिला सुरक्षाकर्मी त्यो पनि मध्य बानेश्वरमा राजधानीको मुटुमै कुटिएको तपाईँले हिजो मात्र देख्नु भएको छ,
2: एकदम विडम्बना छ।
1: अब तपाईँले यो एक वर्षको अन्तरालमा चाहिँ महँगी कालाबजारी तस्करी अझ बढी भ्रष्टाचार अझ बढी कमिसन करको दर बढाइएको छ, कमिसनको पनि दर बढाइएको छ, करको दर मात्र बढाइएको छैन, तपाईँ कुनै सरकारी निकायमा सरकारी कार्यालयमा राजनीति नियुक्तिमा जाँदा कमिसनको दर हिजोको भन्दा बढाइएको छ। हिजो खराब भयो संस्थागत भ्रष्टाचार भयो भने हामीले निरन्तर लड्यौं, संस्थागत भ्रष्टाचारका फाइल एउटा पनि खोलिएको छैन। यहाँले संस्थागत भ्रष्टाचारका फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झन्डै 39 फाइल जहाँ तत्कालीन साधन लेखा समितिबाट हामीले कार्य प्रक्रिया अगाडि बढाउन भन्दा फाइल खोलिया ती कुनै पनि खोलिएका छैन होइन। नक्कली भुटान सरकारको प्रकरणको बाँकी किनारलाईदेखि लिएर गिरिबन्धु टी स्टेट कमोडिया कहाँ हजारौं छन् त्यहाँ त मुद्दाहरू, भनेपछि सरकार कहाँ छ त एक वर्षमा। अर्को कुरो जेएनजी विद्रोह सब मानव स्वतस्फूर्त थियो भने भाद्र 23 तत्कालीन ओली सरकारले लगाएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्ने मार्क्सहित युवा विद्यार्थीहरू सड़कमा निस्किएका थिए, त्यो युवा विद्यार्थी निस्केको जुलुसमा कसरी अमेरिकी युथ काउन्सिल पुगो, कसरी बार बार फाउन्डेसन पुगो, कसरी टिओबी पुगो, भोलिपल्ट 24 चाहिँ हत्या हिंसा लुटपाट आतंक सिंहदरबार जलाउने सर्वोच्च अदालत जलाउने अख्तियारलाई देशभरिका 26 संरचना जलाउने प्रक्रिया मुख्य नेतृत्वकर्ता सुदन गुरुङ कसरी टिओबी प्रमुख कसरी चाहिँ सिंहदरबार जलाउन पुगो, यसो खोइ समीक्षा सत्य बाहिर आउनु पर्दैन। जेएनजी विद्रोह किन भएको थियो र अहिले यहाँ अन्तिम
2: जेएनजी विद्रोह त हिजोको अराजकता कुशासन भ्रष्टाचार 35 वर्षदेखिको रजगजका कारण भएको थियो भन्ने छ नि त होइन समीक्षामा?
1: होइन, त्यो जेएनजी विद्रोहमा यो मैले अघि नै भनेका चाहिँ संस्थाको घुसपेट कसरी भयो अथवा नियोजित थियो या घुसपेट हो त्यसको समीक्षा गर्नु पर्दैन, राष्ट्रिय बहस गर्नु पर्दैन। यो सत्य त के, सत्य त एउटै हुन्छ नि, हजार तर्क हुन्छन् तर सत्य एउटै हुन्छ कि जेएनजी विद्रोह पछि यहाँसम्म आउँदा जुन पात्रको हातमा कि त जेएनजी विद्रोह अपहरित भयो हो सेबोटेज भयो त्यसपछि जसले जस जोबाट सुरक्षा चुनौती छ तिनै अहिले के छन् सुरक्षा प्रमुख छन् हो, जसले अनुसन्धानको दायरामा ल्याउनु पर्यो तिनै के छन् अहिले सरकार प्रमुख छन्। सिंहदरबार जलाउन आदेश दिने बालन सरकार प्रमुख छन्, सिंहदरबार जलाउने प्रक्रिया नेतृत्व गर्ने सुदन गुरुङ गृहमन्त्री छन्। 14,000 कैदीहरू फरार भएका थिए, ती 14,000 कैदी अहिले कहाँ छन्? अहिले देखिएको जो हत्या हिंसा लुटपाट आतंक बलात्कार घटनामा तिनै जघन्य अपराधमा त तिनै अपराधी जोडिएका छन् हो। 14,000 कैदी मात्र भागेनन्, 23 हतियार लुटेको हतियार फिर्ता भएको छैनन्, लुटेको हतियार कहाँ छन् खोज्नु पर्दैन। झन्नै 4 बराबरको भौतिक क्षति अपूर्णीय अकल्पनीय क्षति भयो, 76 जनाको बलिदान भयो, त्यो 4 क्षति भएको चाहिँ संरचनाहरू फेरि पुनर्निर्माण प्रक्रिया सुरु गर्नु पर्दैन। अनि एक वर्षको समीक्षा पनि कसले गर्ने,
2: सबै कुरा एकैपटक वर्ष त पुगेकै छैन नि, 4-5 महिना
1: समीक्षा कसले यसको समीक्षा कसले गर्ने मलाई भनिदिनुहोस् त प्लिज.
2: तपाईँहरू गर्नु समीक्षा, सरकार त सुशासन तर्फ छ नि त अहिले.
1: होइन, सुजन उर्ने गर्ने सुशासन होइन, के हो सुशासनको दुष्चक्रमा होइन. मुलुक इतिहासमै सर्वाधिक राष्ट्रियता संकटमा छ. सुगौली सन्धि पछिको सबभन्दा बढी सर्वाधिक संकटमा कहीँ छ भने मुलुकको राष्ट्रियता संकटमा छ. मुलुकको चाहिँ राष्ट्रियता जनतन्त्र जनविकास सभामा यो सरकार त सरकारै छैन. सरकार कहाँ छ मलाई देखाइदिन्छु. मैले नीति निर्माणको तहमा सरकार छैन हो. सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने, जवाफदेही हुनुपर्ने. सरकार संसदप्रति उत्तरदायी छैन, जवाफदेही छैन.
2: होइन, आज प्रधानमन्त्री संसदमा जाँदै हुनुहुन्छ त कालो चस्मा लगाएर.
1: फेरि प्रधानमन्त्री जान्छ नि जाने, के थाहा, मन लाग जान्छ नि मन लाग जान्छ.
2: एघारवटा प्रश्नहरू छन् हुन त, अब जाने नजाने टुङ्गो त छैन, तै पनि रुलिङ त भएको छ नि त सभामा.
1: मन लाग्नु पर्यो. अहिले बालेनजीले संरचना तपाईँलाई मैले भनौँ, संवैधानिक दृष्टिकोणबाट बालेनजी निरक्षर हुनुहुन्छ हो. कहाँ संवैधानिक दृष्टिकोणबाट हेर्ने, राजनीतिक दृष्टिकोणबाट निरक्षर हुनुहुन्छ. अनि संवैधानिक दृष्टिकोणमा निरक्षर, राजनीतिक दृष्टिकोणमा निरक्षर, सामाजिक दृष्टिकोणमा निरक्षर व्यक्ति प्रधानमन्त्री भएपछि मन लागे जान्छन्, मन लागे जाँदैन. उनको असंवैधानिक
2: होइन, अब रुलिङ भएको छ नि त, सभामुखले रुलिङै गर्नु भएको छ अस्ति, तपाईँले सुन्नु भएन रुलिङ गरेको.
1: यो त इतिहासमा सबभन्दा बढी लाज लाग्ने विषय हो यो हो. हाम्रो प्रतिनिधि सभा नियमावलीमै प्रस्ताव व्यवस्था छ कि प्रत्येक महिनाको पहिलो हप्ता होइन प्रधानमन्त्री संसदमा गएर जवाफ दिनुपर्ने, प्रश्नोत्तर कार्यक्रम राख्ने, 15 मान्यजीहरूले प्रश्न सोध्न पाइने. हाम्रो प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था हो. कोही रुलिङ गर्नुपर्छ, त्यो पनि रुलिङ मिति नै तोकेर 10 भाद्र 10 उपस्थित भएर जवाफ दिने भएर मिति तोकिया छ. जेठ 17 अचानक संसदभित्र पसेर होइन हात उठाएर सभामुखलाई चाहिँ सभामुखमा समय मागेर नेपालले भारतीय भूमि मिचेको छ भनेर राष्ट्रघाती अभिव्यक्ति दिएर निस्किएको चाहिँ सरकार प्रमुख. फेरि अस्ति भर्खरै मुस्ताङ पुगेर, यहाँलाई मैले त्यो पनि भन्नै पर्छ, मुस्ताङ पुगेर मुस्ताङमा अमेरिकी सार्वजनिक मामिला प्रमुख माइक हार्करसँग भेटेर, गोप्य भेटघाट गरेर युरेनियम र अमेरिकी बेस क्याम्पसँग सम्बन्धित गम्भीर विषय छलफल गरेर फर्केका बालेन आज संसद जान्छ नि जाने.
2: फेरि भन्नुहोस् त, फेरि दोहोऱ्याउनुहोस् त, मुस्ताङमा उहाँले अमेरिकी मालिका प्रमुख मामिला प्रमुख
1: होइन हो होइन, मुस्ताङमा अमेरिकी सार्वजनिक मामिला प्रमुख माइक हार्करसँग उनको गोप्य भेटघाट भएको छ.
2: यो प्रमाणित कुरा हो,
1: जो प्रमाणित कुरा हो त नि. जो त्यो हुँदैन थियो भने, तपाईँले यदि हुँदैन थियो भने प्रधानमन्त्री त सार्वजनिक हुनुपर्ने, पारदर्शी हुनुपर्दैन. यहाँबाट सशस्त्र जनपदका पिएस हो, ठाउँका ठाउँ छोडेर सेना मात्र लिएर अनि किन गएर मुस्ताङ हामीले हामीले थाहा पाउनु पर्दैन. हाम्रो सरकार प्रमुख किन जाँदैछन्, के काम गर्दैछन्, बिहानदेखि बेलुकासम्म थाहा पाउनु पर्दैन जनताले. यो बालेन मात्र होइन नि त, अहिले त प्रधानमन्त्री बालेन हो नि त हो. उनको अहिले जसरी हुन्छ नेपाललाई चाहिँ सैन्य, अब अमेरिकी सैन्य बेस क्याम्प खडा गर्ने नेपालमा, र मुख्य त अमेरिकाको चासो युरेनियम हो, त्यो पनि मुस्ताङ केन्द्रित होइन. तपाईँले हेर्नु होला, युएस एमबेसीमा गएर यसो अहिले एक दुई दिनका फेसबुक पनि हेर्न सक्नुहुन्छ. के भन्छ, हेर्दाखेरि तपाईँले देख्न सक्नुहुन्छ. भनेपछि यसरी पछिल्लो समय यदि चिनिया दबाब हुँदैन थियो भने, मैले कुटनैतिक असफलताको विषयमा भने, कुटनैतिक नियोग आयोगका कुटनैतिक नियोग प्रमुखहरूलाई त सिंहदरबारमै ल्याएर चाहिँ धम्क्याउने, थर्काउने, हुर्मत लिने झरुन राजदूतलाई देखिहाल्नु भएको छ हो. त्यसपछि गएर सुकी आतंक छ, त्यो कमिसनको आतंक पनि छ, र व्यक्ति अराजकता अनियमितताको आतंक.
2: भनेपछि युरेनियम उत्खननमा चाहिँ अमेरिकाको चासो, मुस्ताङमा चाहिँ अब अमेरिका गएर युरेनियम उत्खनन गर्ने, अनि चीनले हेरे हेरे हुन्छ त्यसो भए
1: हो. त्यसको यसै कारणले हामीले भन्छौँ कि यो बालेनजी त मुलुकलाई पनि गाँडो हुनुभयो, मुलुकलाई मात्र होइन राष्ट्रपतिलाई नै गाँडो भएको छ. संसद दलको बैठकमा संसद दलको नेतै जाँदैन, तपाईँले गाह्रो देख्नु भएको छ. प्रधानमन्त्री संसदमा जाँदैन, नीति निर्माण नीति योजना कार्यक्रम मात्र होइन, बजेटको छलफल, बजेट पास गर्दा पनि पीएम प्रधानमन्त्री बिनाको बजेट पास भयो. भनेपछि बालेनजीले संसदलाई पनि हुर्मत लिनुभएको छ, राष्ट्रपतिलाई पनि हुर्मत लिनुभएको छ, मुलुकको पनि हुर्मत लिनुभएको छ. अब यो बालेनजी त मुलुक र राष्ट्रपतिको लागि पनि गाह्रो भइसकेको मैले पछिल्ला घटनाक्रमबाट प्रमाणित गरेको देखिन्छ. र अझ भनौँ, यो टिओबी गतिविधि त उहाँले दलाइ लामाको जन्मोत्सव मनाउने अनुमति दिनुभयो, त्यसपछि गएर दलाइ लामासँग सम्बन्धित समर्थित त्यो टिओबीको यहीँ सम्मेलनै गर्ने अनुमति दिएका थिए, तैपनि चिनिया दबावको कारणले त्यो सम्मेलन स्थायी हुनुभयो. भनेपछि कसरी हुन्छ यो एउटा अस्थिरता अराजकता निम्त्याउने र मूलत होइन वैदेशिक शक्ति केन्द्रहरूको यहाँ चाहिँ के भन्छ सैन्य अखडा कायम गर्ने प्रक्रियामा बालेन सरकार उद्धत छ, र त्यो मुस्ताङ भ्रमण पनि त्योसँग सम्बन्धित छ भनेर हामीले अनुमान गर्न सक्छौ.
2: त एउटा कुरा चाहिँ, अब जनताले जुन किसिमको विश्वास गरेका छन् राजन दाहालजी, किनभने देश बन्नुपर्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो होइन. हामीले चाहिँ आरोप प्रत्यारोप भन्दा पनि, तर मुलुकमा फेरि अर्को खालको द्वन्द निम्त्याउने खतरा छ त्यसो भए.
1: त्यो सरकार आफ्नै संलग्न छ. तपाईँले सुकुम्बासी बस्तीमा डोजर लगाएदेखि आजको दिनसम्म जो होल्डिङ सेक्टर नाममा हिरासतमा बसेर सुकुम्बासी 17 जनाको मृत्यु भएको छ, जबरजस्ती सुकुम्बासी बस्तीमा डोजर लगाइएर उजाड बनाइएको बस्ती अहिले कस्ता छन्, तिनलाई त कमसेकम वैकल्पिक व्यवस्था सहित सायद बस्ती स्थानान्तरण गरिन्थ्यो भने 17 जनाले आत्महत्या गरिदिन्थे। त्यो आत्महत्या दुरुस्थान मुद्दा बालन सरकार लाग्नुपर्छ। सुकुम्बासी बस्तीमाथि डोजर आतंकबाट शुरू भएको बजेटमा शिक्षा स्वास्थ्यमा कर अहिले पनि कर लागेछ र उहाँ फेसबुकबाट फिर्ता लिनुभयो तर राजपत्रमा निस्केको त के छ, कर लगाएर निस्किया छ। त्यो राजपत्र नबदलिएपछि लगातार कर लिएको छ, विद्युतको कर छ हो, करको दर हेराफेरी छ, करको दर अग्रिम चुहावट छ, बजेटमा कहीँ जनता छैन, विकासमा ठप्प छ, राष्ट्रिय गौरवको आयोजनाहरूमा एउटा पनि काम भएको छैन, एउटा पनि ठेक्का चाहिँ अब प्रक्रिया अगाडि बढाएको छैन। बजेट पनि बजेटको हिसाबले विकासको हिसाबले सरकार असफल अथवा सरकारै छैन भनौँ, सार्वजनिक सेवा प्रवाहमा सरकार छैन, विपदमा सरकार छैन, विपद यति धेरै आइलागेका छ होइन, तर के हुन्छ उहाँ रुवा खोकी लाग्दा मन्त्री हेलिकप्टर चढेर बजाङबाट आउँछन्, त्यहीँ दादरको रोल्पामा भएको पहिरोबाट चाहिँ उद्धार गर्न हेलिकप्टर पठाउँदैन। यसरी अख्तियार असरको चरम दुरुपयोग गरिएको जुन देखिन्छ होइन, मैले अघि नै भने कि कुनै पनि हालतमा अब यो सरकारलाई अल्गोरिदमको दुरुपयोग गरेर शासन सत्तामा पुग्न फेसबुक काम लाग्यो, अब फेसबुकबाट सरकार चल्दैन, सरकार प्रमुख आफैले होइन सम्बोधन फेसबुक आफ्नो फेसबुक लाइभ गर्छन्, नेपाल टेलिभिजन लगाएका
2: होइन फेसबुकबाट पैसा आउँछ नि त, अनि मोनिटाइज भएको पैसा राम्रो डलर आउँछ नि त फेसबुकबाट, तपाईँलाई थाहा छैन यतिखेर
1: हो, त्यसले के गर्छ बालनजीको सम्बोधन आफ्नै फेसबुक वालबाट गरेकोबाट के पुष्टि हुन्छ भनेदेखि उनको चिन्तन र दृष्टिकोण त्यहाँ झल्किन्छ क्या, कति संकीर्ण चिन्तन रहेछ दृष्टिकोण रहेछ।
2: मैले तपाईँहरूले के गर्नुभयो भने क्या 20 वर्षसम्म तपाईँहरूले के गर्नुभयो, देशलाई खाल्डोमा त पार्नुभयो नि, भुमरीमा त पार्नुभयो नि त तपाईँहरूले पनि, तपाईँहरूको के राम्रो रहेर काम
1: होइन, अनि नराम्रो के रह्यो त
2: होइन, देशमा बेरोजगारी समस्या त्यस्तै गराउनुभयो, भ्रष्टाचार त्यस्तै भयो, कुशासन त्यस्तै भयो, नागरिकहरू पीडामा भए त्यतिखेर पनि होइन,
1: जनता यस्तो छ। मैले भन्नै खोजेको पुरा, हामी त तत्कालीन माओवादी केन्द्र र हामी 63 पछि आएको शान्ति प्रक्रियामा आइसकेपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर जनतालाई अधिकार सम्पन्न बनाएर दलित महिला जनजाति मधेसी उपेक्षी उत्पीडित अधिकारीहरू संविधान संस्थापित गरेर संविधानको सफल कार्यान्वयन प्रक्रियामा आएको हामी अलग पार्टी हो। तपाईँलाई पुराना पार्टी काङ्ग्रेस सेवा र माओवादीले एउटै डोलामा जो डालोमा हालिराखिया छ त्यो पनि गलत छ, ठिक छ। हाम्रा कमजोरी कति हुन्, अरू पार्टीका कमजोरी कति हुन्, सरकार सञ्चालनमा पनि अथवा जनताका अधिकारसँग सम्बन्धित प्रश्नमा पनि त्यसको अलग व्याख्या गर्नु पर्ने हुन्छ र हामीले सकेको राम्रो गर्यो, नसकेको नराम्रो गरिएन। तपाईँले यति भन्नुपर्छ, संस्था भ्रष्टाचार विरोधी अभियान हामीले चलाओ, अध्यक्षमा 55 प्रधानमन्त्री उहाँ चलाओ, त्यो अभियान चलाएकै कारणले सरकार ढलो, 18 महिना सरकार ढलो, कङ्ग्रेस समाजको समेत सरकार बनो, यो वस्तुगत सच्चाइले आत्मसात गर्नुपर्ने हुन्छ, ठिक छ। हामीले गर्न सकेको काम त अहिलेकाले गर्नु पर्यो नि, यति सर्वाधिक सुवर्ण अवसर छ कि झन्नै दुईतिहाई नजिकको एकल पार्टीको सरकार छ, उहाँलाई राम्रो काम गर्न कसले रोकेका छ, उहाँलाई जनउत्तरलाई जवाफदेही हुन कसले रोकेका छ, उहाँलाई सुशासन संविधान सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्न कसले रोकेका छ, उहाँलाई संस्था भसाएर फाइलहरू खोल्न कसले रोकेका छ, अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुने गरी ती तीन पटक तपाईँले सोधिदिनु होला यो बालनजी र बालनजीको मन्त्री परिषद र बाल राष्ट्रपतिका नेतालाई ती तीन पटक होइन रेड कलर नोटिस जारी गर्न इन्टरपोललाई सिफारिस गरेका व्यक्ति शेरबहादुर देउवालाई फेरि रेड कार्पेट किन बिछ्या लाग्दैन, नैतिकतालाई राजीनामा दिनु पर्दैन हो, जसलाई ती तीन पटक एकपटक होइन इन्टरपोललाई रेड कलर नोटिस पक्राउ पूर्जी जारी गरेर इन्टरपोललाई ती तीन पटक रेड कलर नोटिस जारी गर्न सिफारिस गरेको व्यक्तिलाई एयरपोर्टमा के गरिएको छ, सुरक्षा प्रदान गरिएको छ, रेड कार्पेट बिछाइन्छ, सलाम गरेर चाहिँ लगाएर घर राखिया छ, लाज हुँदैन न, कि त हिजो गलत गरिएको थियो राजीनामा दिनु पर्यो हो, पक्राउ नै गर्नु नपर्ने मान्छेलाई चाहिँ किन पक्राउ पूर्जी जारी गरे, पक्राउ नै गर्नु नपर्ने मान्छेलाई किन रेड कलर नोटिस जारी गरे, के भन्छ अन्तर्राष्ट्रिय जगतमा, लाज लाग्दैन, शरम लाग्दैन, अझै सरकारको प्रमुख हैसियत बस्न मिल्छ, सरकार भन्न मिल्छ बालन सरकारलाई, हरेक दिन अनैतिकताको प्रकाष्ठमा के देखिन्छ यो सरकार गतिविधि, मैले कहीँ हजुरलाई आलोचना गर्न खोजे होइन, नियत भन्दा पनि परिणाममा हेर्ने, हामीले परिणाममा हेर्दा नीतिमा हेर्ने, बजेटमा हेर्ने, कारणमा हेर्ने, सार्वजनिक सेवा प्रवाहमा हेर्ने, प्रशासनिक दक्षतामा हेर्ने होइन, नेतृत्व क्षमता निर्णय, कुनै निर्णय यस्ता छन् बालनका 6 महिनाका निर्णय जो कि फिर्ता लिन नपर्ने, कुनै निर्णय यस्ता छन् जो कि सम्मानित अदालतले बदर गर्न नपर्ने, एउटा निर्णय मलाई सुनाइदिनुहोस् त, कुनै यस्तो कुनै राम्रो काम छ, नराम्रो काम त हजार छन् यहाँ, राम्रो काम एउटा 6 महिनामा एउटा यो चाहिँ राम्रो काम गराएछ बालनले भनेर मलाई एउटा कामको चाहिँ फेरिस्त यदि उहाँहरूले बताइदिनु भयो भनेदेखि म पनि सुस्थित हुने थिएँ भन्ने लाग्छ। अहिले मिडियाकर्ममाथि मैले मिडियाकर्ममाथि यसरी आक्रमण गरिरहेको छ, बोल्दै नहुने, प्रश्न गर्नै नहुने त्यो मुद्दा होइन, प्रश्न गर्नै नहुने, हिजो मात्र हाम्रो यहीँ प्रेस संगठन नेपालका बागमती प्रेसका महासचिवले फेसबुकमा सांसदको आलोचना गर्नुभएको छ, मानहानिको मुद्दा चाहिँ दर्ता गरेर तुरन्त गिरफ्तार गरिएर फेसबुकबाट बनेको सरकार, फेसबुकबाट उदाएका पात्रहरू, फेसबुकबाट बनेको पार्टी, फेसबुकबाट जितेका सांसद अहिले फेसबुकमा आलोचना गर्ने बित्तिकै गिरफ्तार गर्नुपर्ने, मिडियाकर्मीको चाहिँ अब गेटमा गाडी तेर्स्याउने, तराईमा पुरै साम्प्रदायिक दङ्गा धार्मिक उपद्रोको नेतृत्व स्वयं सरकारले गर्ने, ती चारजनाको हत्या किन गरे, हत्या गर्नुपर्ने कारण थियो होइन, सामाजिक सद्भाव कायम भड्कुस हुन गरे हो नि त, सामाजिक सद्भाव भड्काउन, प्रेस स्वतन्त्रता हनन गर्न, सरकारको प्रत्यक्ष नेतृत्व गुण्डागर्दी देखिन्छ, अनि सरकार भन्ने कि गुण्डागर्दीको चाहिँ अब नेतृत्व बालेनले गरेका छ भन्ने नै हामी चाहिँ भन्न नसक्ने हो, यो प्रश्न छ नि त, तपाईँले यहीँबाट भन्नु पर्यो कि राम्रा काम केही छैन भने हामी खुलेर समर्थन गर्छौं।
2: हस् राजनजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। नेकपाका नेता राजन दाहाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
3: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: यो नेपाली रेडियो नेटवर्क
2: हरो विषयमा तारो बहस नेपाली बहस
3: यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
4: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट
6: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका युवा नेता जनक चटौत हुनुहुन्छ। जनकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ, धन्यवाद खेमजी।
6: जनकजी, अब नेपाली कंग्रेसलाई तपाईँहरू किन विभाजन गर्न चाहिरहनु भएको छ? कंग्रेस विभाजन हुँदा त तपाईँहरू भविष्य देखेका युवाहरूको गति त विगत त निकै नाजुक हुने देखियो नि त।
7: होइन, यो हामीले विभाजनमा लिन खोजेको होइन। विशिष्ट परिस्थितिमा भएको कंग्रेसको विशेष महाधिवेशन पश्चात पार्टीका श्रद्धेय सभापतिले त्यस पश्चातको इलेक्सन जुन भयो फागुन 21 गते, त्यसमै राजनीतिक निरूपण यसको होस् भन्ने हेतुले उहाँहरूले भने बमोजिम उहाँहरूको मानिसलाई टिकट दिएर चुनावमा पठाइसकेको हो। यो राजनीतिक एउटा एकताको सन्देश त्यही थियो होइन। र त्यस पछाडि पनि अदालतको एउटा फैसला, निर्वाचन आयोगको फैसला, यी सबै कुरालाई हेर्ने हो भने कंग्रेस एउटा सामाजिकतामा फर्किरहेको बेलामा, कंग्रेस एउटा नयाँ कंग्रेस, एउटा नवीन एजेण्डा सहितको कंग्रेस बनिरहेको बेलामा यो केही राजनीतिक धन्दुकारीहरूको चंगुलमा नेपाली कंग्रेस अहिले फसेको छ। र यहाँ फसिसके पछाडि कंग्रेसलाई त्यहाँबाट उठाउने सामर्थ्य पनि अहिले हामी राख्छौँ।
6: तर नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा स्वदेश हुनुहुन्छ होइन, उहाँलाई इन्टरपोल लगाइहाल्यो दुई दुई पटक। अहिले उहाँ चाहिँ चुनदेवीमा सभापतिकै नेम प्लेट राखेर बस्नु भएको छ। उहाँसँग गगन थापाजीको भेटघाट पनि छैन। यो यसरी कंग्रेस एकता हुन्छ त, एकदिक्का हुन्छ त?
7: अहिले यो दुःखद विषय हो। यो तपाईँले उल्लेख गरे बमोजिम नै कुनै व्यक्ति स्वदेश आउनु, विदेश जानु व्यक्तिको व्यक्तिगत विषय हो। तर कंग्रेसको एउटा सभापति भइसकेको व्यक्ति, 5 times प्राइम मिनिस्टर भइसकेको व्यक्ति, एउटा कुनै सम्पर्क कार्यालयको टेबलमा कसै व्यक्तिले, गिरोहको कुनै एउटा सदस्यले सभापति लेखिदिएको नेम प्लेटमा बस्नु यो निकै दुःखद हो। यद्यपि पार्टी सभापति गगन थापाले प्रयास गरिरहनु भएको छ संवादको, र यसका निमित्त उहाँले 2-3 चोटि फोन गर्नुभएको हाम्रो जानकारीमा छ। र समय मिलाएपछि भेटघाटको समय हामी तय गर्छौं भनिसकेकाले पार्टी सभापति त्यसको वेटिङमा हुनुहुन्छ। कुन बेला फोन आउँछ र संवाद गरौंला भन्ने कुराको उहाँ वेटिङमा हुनुहुन्छ।
6: होइन, अहिले चाहिँ अब तपाईँ नेपाली कंग्रेसलाई विभाजन गर्नका निम्ति, अर्थात नेपाली कंग्रेसलाई कमजोर बनाउनका निम्ति आन्तरिक वा बाह्य खेल यो कहाँबाट शुरू भएको छ?
7: होइन, नेपाली कंग्रेस पार्टीलाई यो विभाजन भन्ने कुरा होइन। नेपाली कंग्रेस पार्टी विभाजन हुनका लागि यसको राजनीतिक कुराहरू, यसको कानूनी कुराहरू रहन्छ। नेपाली कंग्रेस पार्टी विभाजन होइन, केही व्यक्तिहरू बाहिरिने चोइटिने विषय हो। र यसमा कुनै यो विशेषतया यो कारोबारी गिरोह जुन हुन्छ पार्टीभित्र र बाहिरको, कारोबारी गिरोहको एउटा चंगुल, एउटा जालो जस्तै हामीले देखिरहेका छौँ। त्यसको भरपूर यथेष्ट प्रमाणहरू, भरपूर यथेष्ट सूचनाहरू हामीसँग छ। तथापि मैले अघि भनिसके यसलाई निस्तेज गर्ने शक्ति नेपाली कंग्रेसले राख्छ।
6: सूचना छ तपाईँसँग, कसले के गर्न खोजिरहेको छ पार्टी भित्रैबाट, पार्टीकै नेताले त्यो काम गर्दैछन् भने भन्नुहोस् न आज जनतालाई, नेता कार्यकर्तालाई।
7: यसमा स्पष्ट छ, जुन चुनदेवीमा बस्नुभएको साथीहरू हुनुहुन्छ र त्यसमा त्यसलाई इतर पक्ष जुन भनिएको छ अहिले नेपालको राजनीतिक परिदृश्यमा, त्यो भित्र केही सदस्यहरू, 2-3 जना 3 जना, यो एउटा कारोबारी गिरोह जस्तो, एउटा राजनीतिक कारोबारी गिरोही जस्तो त्यहाँ देखिन्छ। तपाईँले त्यसलाई मबाटै नाम किन बनाउनुहुन्छ?
6: जनतालाई के थाहा हुन्छ काठमाडौँमा चुनदेवीमा भएको कुरा, बताउनुहोस् न आज।
7: होइन, यो छातछाती विषय छ। पार्टीको पूर्व मन्त्री भइसक्नु भएको, पार्टीको केन्द्रीय सदस्य भइसक्नु भएको, पूर्व राज्य मन्त्री भइसक्नु भएको, एउटा एउटा एउटा गिरोह जस्तै, त्यो कारोबारी गिरोह भन्छु म त्यसलाई, त्यो कारोबारी गिरोह एकदम एक्टिभ भएको छ। र तपाईँले अलिक पछाडि जानुभयो भने 2074 सालको एउटा नियुक्तिलाई लिएर यसलाई जोड्नुहुन्छ भने, चलचित्र विकास बोर्डको अध्यक्षमा तत्कालीन समयमा निकिता पौडेल, जो अहिले सत्तारूढ दल रासोपाको सभापतिको धर्मपत्नी हुनुहुन्छ, निकिता पौडेलको चलचित्र विकास बोर्डको अध्यक्षमा एउटा विवादास्पद नियुक्ति भएको थियो। तपाईँ त्यहाँ हेर्न सक्नुहुन्छ। त्यो बेला तत्कालीन संचार मन्त्री मोहन बहादुर बस्नेत हुनुहुन्थ्यो र मोहन बहादुर बस्नेतले बलजबस्ती मन्त्री परिषदमा यो प्रस्ताव लानुभएको थियो। पछि त्यो मन्त्री परिषदबाट पारित भयो। त्यो कुन अवस्थामा भएको थियो भने, त्यो बेला 2074 साल मक्सिरको 21 गते निर्वाचन सम्पन्न भएको थियो। 74 सालको त्यो निर्वाचन सम्पन्न भएको 4 दिन पछाडि जब नतिजा आउन थालिसकेको थियो, त्यो बेला यो विवादास्पद नियुक्ति भएको थियो। र अहिले यथेष्ट केही सूचनाहरू हामीसँग छ, त्यो बेलाको त्यो सम्बन्ध, त्यो गिरोह त्यो बेला एउटा ठूलो स्क्यान्डलकै रूपमा थियो, यो आर्थिक लेनदेन पनि त्यो नियुक्तिमा भएको भन्ने परिचर्चाहरू त चर्चा परिचर्चा सर्वत्र थियो, र त्यो बेलाको यो सम्बन्धले अहिले पनि काम गरिरहेको छ भन्ने एउटा स्कुल अफ थाउट छ।
6: र यसको मतलब सभापति पत्नी निकिता पौडेल र मोहन बस्नेत बीचको त्यति बेलाको सम्बन्ध सुमधुर छ अहिलेसम्म पनि है? त्यसो भए
7: होइन, त्यसमा यथेष्ट सूचनाहरू हामीसँग छ। हेर्नुहोस्, यसमा
6: तपाईँ
7: सत्तारूढ पार्टी सभापतिको धर्मपत्नी त्यति बेला उहाँहरूको बिहे भएको थिएन, उहाँहरू सम्बन्धमा हुनुहुन्थ्यो हुनुहुन्नथ्यो, त्यो तपसिलको विषय भयो, तर उहाँहरूको बिहे नहुँदैको विषय हो यो, होइन? त्यो बेलाको सम्बन्ध अहिले कसरी जोडियो भन्ने तपाईँको जुन प्रश्न छ, यो त्यो बेलाको विवादास्पद नियुक्ति, त्यसको सदस्यता, होइन, यो पछिल्लो समय आएर कुनै एउटा पार्टी सभापति रवि लामिछाने निकट कुनै नेताको कुनै सांसदको घरमा बैठक बसेको यथेष्ट सूचनाहरू प्राप्त भएको छ।
6: उहाँको निकट भने दीपकजी
7: हुन सक्छन् र थुप्रै सांसदहरू हुन सक्छन्, तर अब यो सूचना हो, सूचना तपाईँले अब यो सूचनालाई तपाईँहरूले पुष्टि गर्ने हो, सञ्चार माध्यमले पुष्टि गर्ने, यसमा थप खोतल्ने विषय गर्ने हो, होइन? जुन पार्टी सभापति रवि लामिछाने निकट यो कारोबारी गिरोह छ र त्यो राजनीतिक एउटा शक्तिको आडमा जुन कारोबारी गिरोही त्यहाँ छ र नेपाली कंग्रेसको इतर पक्ष जो सत्तामा लामो समय रजगज गर्यो, लामो समय सत्तासीन रह्यो र त्यो सत्तासीन रहँदा राजनीतिक गुण भन्दा पनि त्यो आर्थिक गुणले भरिपूर्ण थियो, त्यो कारोबारी समूह गिरोह जसलाई भनिन्थ्यो नेपाली कंग्रेस सत्तामा हुँदाखेरि पनि, त्यो गिरोह अहिले
6: जनक चतुर्थसँग हामी कुराकानी गर्दैछौ, उहाँको टेलिफोनमा चाहिँ केही समस्या आएको संकेत प्राप्त भएको छ। हामी फेरि जोड्छौं जनक चतुर्थजीलाई, नेपाली कंग्रेसको अहिलेको विवाद के हो र यो आन्तरिक विवाद कहाँसम्म पुगेको छ, यो कसरी चाहिँ नेपाली कंग्रेसलाई एकडिक्का बनाउनका निम्ति किन सकिरहेको छैन, यो विभाजनको डिलमा वा संघारमा हो वा नेपाली कंग्रेसभित्रकै नेता कार्यकर्ताहरूले चाहिँ यसमा रोल प्ले गरिरहेका छन्। त उहाँले एउटा आरोप लाउनु भएको छ, नेपाली कंग्रेसभित्रको पनि एउटा कारोबारी गिरोह छ, कारोबारी गिरोहले नेपाली कंग्रेसलाई सिद्ध्याउन खोजिरहेको छ भन्ने जुन आरोप लाउनु भएको छ, यसका पुष्टि गर्ने आधारहरू के हुन् त? नेपाली कंग्रेसले आज किन विभाजनको डिलमा, नेपाली कंग्रेसलाई आज सिद्ध्याउन कसले खोजिरहेको छ त? नेपालको लोकतान्त्रिक पार्टी आज सर्वोच्चको ढोका ढकढक्याउनु पर्ने स्थिति किन पैदा भइरहेको छ त भन्ने विषयमा हामी चर्चा र परिचर्चा गरिरहेका छौं, किनभने अहिले शेरबहादुर देउवा स्वदेश फर्किनु भएको छ, त्यसपछि गगन कुमार थापाले विशेष महाधिवेशन मार्फत आधिकारिकता पाइसक्नु भएको एउटा परिस्थिति पनि छ। त्यस विषयको अन्तर्घुलित रूपमा चाहिँ हामी बहस गरिरहेका छौं, किनभने कंग्रेसको पछिल्लो अवस्था निकै जटिल र पेचिलो बन्दै गइरहेको छ। उहाँहरू बीचको एकता वा विभाजनलाई रोक्नका निम्ति नेपाली कंग्रेसभित्र जुन किसिमका कसरतहरू भइरहेका छन् ती कसरतहरू सार्थक हुन सकिरहेका छन् कि छैनन्, कहाँनिरबाट चाहिँ हलो अड्कियो, त्यो हलोलाई किन फुकाउन सकिएन, आजको नेपाली बहसमा हामी चर्चा गरिरहेका छौं। नेपाली कंग्रेसको आन्तरिक कलह र यो आन्तरिक कलहलाई साम्य पार्नका निम्ति अहिलेसम्म भएका भूमिकाहरू, अहिलेसम्म खेलिएका भूमिकाहरू, आज त्यो विषयमा चाहिँ हामी परिचर्चा गर्न खोजिरहेका छौं। जनकजीसँग हाम्रो सम्पर्क हुन नसकेको जानकारी प्राप्त भएको छ, यद्यपि हामी प्रयत्नरत छौं उहाँसँग कुराकानी गर्नका निम्ति। र अब कंग्रेस आज कुन अवस्थामा छ, कंग्रेसलाई सभापति गगन कुमार थापाले एक ढिक्का बनाउन किन सकिरहनु भएको छैन, वा चाहिँ इतर पक्ष चुनदेवीले चाहिँ चाल्नुपर्ने भूमिकाहरू के हुन्, आजको बहसमा हामीले चर्चा परिचर्चा पनि गर्यौं र समग्र रूपमा एउटा जुन किसिमको आज कंग्रेसको आन्तरिक स्थिति छ, जुन मजबूत ढंगले पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने एउटा परिस्थिति हो, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीले दुईटै नजिकको बहुमत पाइसके पछाडि पुराना राजनीतिक दलहरूले आफूलाई रिफर्म गर्ने र बलियो हुने जुन किसिमको त्यो कसरत गर्नुपर्ने थियो, त्यहाँबाट किन कंग्रेस च्युत भएको छ त? जनकजी तपाईँ के भन्न खोजिरहनु भएको थियो, यो सम्बन्ध र कारोबारीको जुन तपाईँले आरोप लाउनु भएको छ, यसले कसरी चाहिँ कंग्रेस फ्याक्सन गर्छ त्यसो भए?
7: अहिले यो कंग्रेस फ्याक्सनको विषय छैन, कंग्रेसलाई कंग्रेस मैले भनिसके, कंग्रेस कानूनी र राजनीतिक रूपमा फ्याक्सनमा जाँदैन, तर यो विषय के छ भने यसमा सत्तासीन पार्टी कहीँ न कतै इन्भल्भ देखिन्छ। मैले अघि तपाईँलाई भने केही कुराहरू उल्लेख गरे, जुन इतर पक्षको एउटा कारोबारी गिरोह र सत्तासीन पार्टीका सभापतिसँग निकट रहेको अर्को कारोबारी जुन गिरोह छ, यो गिरोहको बीचमा गहिरो साँठगाँठ भएको सप्रमाणहरू, थुप्रो सूचनाहरू र प्रमाणहरू हामीसँग छ। यो यसरी कमजोर हुने होइन, कमजोर हुने कसरी हो भने केही विषयलाई लिएर यसमा अदालतमा यो अल्झाइराख्ने नेपाली कंग्रेस पार्टी एउटा रिफर्ममा गइरहेको बेला र देश नै कसरी रिफर्म गर्ने विषय भन्ने विषयको प्लान एउटा पार्टीले एउटा प्रमुख प्रतिपक्ष दलको पार्टी र त्यसको भिजनरी लिडरको रूपमा उदाएका पार्टी सभापति गगन थापाको टीमले त्यो समूहले होइन त्यो राजनीतिक एउटा शक्तिले देशलाई नै रिफर्म कसरी गर्ने र देश अनुकूलको पार्टीहरू कस्तो हुनुपर्छ भन्ने कुराको एउटा ध्येय स्पष्ट गरिरहेको बेलामा यो जुन तरिकाले एउटा पार्टीलाई यसरी अल्झाउने कुरा आएको छ यो अल्झाइराख्ने नै स्थानीय निर्वाचनसम्म यसलाई पुर्याइराख्ने एउटा दुष्प्रयास शुरू भएको छ। यसमा मलाई के विश्वास छ भने यसमा अदालतले पनि हेर्छ र भोलिको दिनमा हेर्नुहोस् न यो त कस्तो हो भने पार्टीभित्रको यो विद्रोह हो नि। विशेष महाधिवेशन भनेको त पार्टीभित्रको विद्रोह हो हेर्नुहोस् होइन। पार्टीभित्रको विद्रोहको संस्थागत कुरा जुन विषय छ भोलिको दिनमा त यसले पार्टीभित्र तपाईँ एकचोटि विचार गर्नुहोस् पार्टीभित्र कुनै सभापतिले अथवा केन्द्रीय समितिले आफै विरूद्ध त विशेष महाधिवेशन बोलाउँदैन नि। विशेष महाधिवेशन त हुने नै यसरी नै हो नि। 40% महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरबाट पार्टीको वैधानिक व्यवस्था अन्तर्गत भएको विषयलाई भोलिको दिनमा एउटा विद्रोही स्वरलाई पनि दबाउने गरी सर्वोच्चले फैसला नगर्ला भन्ने हामी अपेक्षा राख्छौं। यद्यपि अब कतिपय अवस्थामा त यो नेपाल हो यहाँ हेर्नुहोस् यो गोरु ब्याउने गर्छ होइन कहिलेकाहीँ त्यो भए चाहिँ त्यो संशय रहनु नेपाली राजनीतिक परिदृश्यमा यो स्वाभाविक हो।
6: तर अहिले कंग्रेस जुन तरिकाले अगाडि बढ़िरहेको छ फेरि हिजो मात्रै दुईटा रेट दर्ता भएका छन् आशय एउटै भए पनि शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले फरक फरक रेट दर्ता गराउनु भएको छ यसले महाधिवेशनलाई निकै ठूलो प्रभाव पार्ने भयो नि त।
7: मैले भने नि अघि तपाईँलाई मैले के उल्लेख गरेँ एउटा ब्याकग्राउन्डमा
6: भनेपछि अब कंग्रेसलाई मिलाउन पनि गाह्रो छ उतापट्टि अर्को पार्टी राजसभाले पनि त्यहाँ गेम प्ले गरिरहेछ त्यसो भए
7: हो कंग्रेस मिलाउन गाह्रो भन्दा पनि व्यक्तिका कुनै आकांक्षासँग हेर्नुहोस् कंग्रेसभित्र अहिले भइरहेको के हो भने एउटा राजनीतिक पोलराइजेसन देशमा भइसके पछाडि कंग्रेसको नेतृत्व सिफ्ट भयो कंग्रेसको नीति सिफ्ट हुनु खोज्यो होइन। तपाईँ हिजो कुनै व्यक्तिको एउटा हालीमुहाली हुँदा कुनै व्यक्तिको एउटा प्रभाव रहँदा त्यो सिफ्ट भएको छ। अहिले यङ्गर जेनेरेसनमा कंग्रेसको त्यो विषय सिफ्ट हुँदाखेरि त्योभन्दा माथिका त्यो पार्टीको सत्तामा देशको सत्तामा शासनमा होइन त्यो मजा लिइरहेका रजगत गरिरहेका भनौँ न देशको उन्नति त उहाँहरूले खासै गर्नु भएन तर त्यो मजा लिइरहनु भएका व्यक्तिहरूलाई अहिले पचिरहेको छैन। त्यो नपचिसके पछाडि जस्तो तपाईँ हेर्नुहुन्छ भने सुदूरपश्चिमका त्यति बेलाका नेता शेरबहादुर देउवा प्राइम मिनिस्टर हुँदा शेरबहादुर सभापति शेरबहादुर देउवा सभापति हुँदा जुन व्यक्तिको हाली मुहाली चल्थ्यो नि होइन त्यो व्यक्तिहरू त्यहाँ त्यो ठाउँमा रहेन नि। अहिले तपाईँ हाम्रो जेनेरेसनको व्यक्तिहरू त्यो ठाउँमा आउनुभयो भनेको ल पार्टीको पोलिसीमा पार्टीको लिडरसिपमा नयाँ मान्छेहरू आइरहँदाखेरि उहाँहरूलाई पतिरहेको छैन। र मैले तपाईँलाई आजभन्दा 17-18 दिनको जुन अन्तर्वार्तामै भनेको थिएँ हेर्दै जानुहोला दुई सातामा यो यो यो यो हुन्छ भनेर त्यो सूचनाको आधारमा मैले तपाईँलाई जुन भनेको थिएँ त्यो त अहिले प्रमाणित हुँदै आइरहेको छ नि तपाईँको स्मृतिमा होला नि त त्यो विषय एउटा कुरा होइन। दोस्रो कुरा अर्को विषय भनेको के हो भने मैले तपाईँलाई आजभन्दा 2 वर्ष अगाडि पनि एउटा अन्तर्वार्तामा भनेको छु के भनेको छु भने मलाई कहीँ न कतै शंका छ कि हाम्रो आजको नेपाली कंग्रेसको त्यति बेला भनेको छु आजको नेपाली कंग्रेसको नेताहरू जो हुनुहुन्छ भोलि आफूले टिकट नपाउँदै गर्दा उहाँहरू मध्ये 90% यो रूपमा मतदानै गर्दैनन् हेर्नुहोस्। त्यसकारण यो पार्टीका नेता होइनन् यो राजनीतिक गिरोह हुन् यो राजनीतिक धन्धुकारीहरू हुन् यिनको सफाई जरूरी छ पार्टीमा यिनको पार्टीमा सफाई जरूरी छ र पार्टीलाई 46 साल पूर्व जो पञ्चायतकालीन परिवेश थियो त्यो परिवेशबाट जन्मिएर हुर्किएर वा त्योसँग लडेर भिडेर आएको नेतृत्वको ससम्मान विदाय भयो भने नेपालका हरेक पार्टीहरू सबैजसो पार्टीहरू सङ्घिन्छन् र त्यो सङ्घलिएको पार्टीले देशलाई सँगाल्न सक्छ देशलाई सम्हाल्न सक्छ भनेर मैले तपाईँको
6: शेरबहादुर देउवाजीलाई थाहा छैन अब के गर्ने भन्ने कुरा कि उहाँको काँधमा बन्दुक राखेर अर्कोले पर्काइरहेछ
7: होइन। शेरबहादुर देउवा र शशाङ कोइरालालाई तपाईँले टेलिभिजनमा उभ्याउनु भयो तपाईँले यदि हेर्नुभयो भने उहाँहरू शारीरिक मानसिक सबै रूपबाट एकदम शिथिल जस्तो कमजोर जस्तो देखिनुहुन्छ। मलाई जहाँसम्म लाग्छ उहाँहरूको मानसिकताले अहिलेको नेपालको राजनीति बुझिरहेको छैन त्यो बुझ्ने सामर्थ्य पनि राख्दैन किनभने यो यो यो सुन्दाखेरि तितो लाग्ला धेरैलाई तितो लाग्ला होइन मिर्ची लाग्ने भन्छ नि होइन त्यो होला तर तपाईँ एकचोटि विचार गर्नुहोस् आफ्नो घरको सदस्य परिवारको सदस्यमा हेर्नुहोस् 83-84 वर्षको हजुरबुवाहरूको स्थिति के हुन्छ होइन त्यो कुरालाई त्यो सम्मान गर्नुपर्ने व्यक्तिलाई सम्मान गर्नुपर्ने त्यसलाई औषधोपचार गर्नुपर्ने एउटा विषय रहन्छ तर त्यो सम्मान र औषधोपचारलाई लिएर राजनीतिक शक्तिसँग त जब तपाईँ जोड्नुहुन्छ तब त्यसले दुर्घटना निम्त्याउँछ। आज शेरबहादुर देउवा शशाङ कोइरालाहरूलाई सम्मान गरेन गरेन गरेन गरेन भनेर राजनीतिक शक्तिसँग जोड्ने र त्यो शक्तिबाट आफूलाई लाभ लिने खालको जुन गिरोहगत राजनीतिक अपराध शुरू भएको छ नेपाली कंग्रेस पार्टीमा त्यो हामी सफल हुन दिन्न।
6: हस् जनकजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार
7: नमस्ते।
6: उहाँ नेपाली कंग्रेसका युवा नेता जनक चटोत आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुल्सीपुर दाङ, फोन 0825259025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्यु आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक, कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
1: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आईसीयू सेवा,
1: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
1: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
1: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
2: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
4: दन्त परीक्षण तथा परामर्श सेवा,
3: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
3: दाँत निकाल्ने,
4: दाँत भर्ने,
3: दाँतको जरादेखि उपचार गर्ने,
4: कृत्रिम दाँत लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
4: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
3: दाँतको कस्मेटिक उपचार,
4: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
5: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
7: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
8: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
2: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
8: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-592-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
10: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी कहाँ उपलब्ध सेवाहरू:
11: दाँत निकाल्ने,
9: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
9: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
9: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-1085-9772।
13: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
14: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके भने
13: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
15: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
16: हामी कहाँ उपलब्ध सेवाहरू।
17: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
15: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
16: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
18: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
19: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
20: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
19: ViaNet
21: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
22: हाम्रा सेवाहरू
23: नसा तथा हारजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
24: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
25: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
23: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
21: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहारी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107131।
26: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
23: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
27: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
23: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
26: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
23: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478933923 र 97492965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
26: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
23: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121999918।
28: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
29: घर
0: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
1: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
1: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
0: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
1: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
4: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
14: किन तिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720300।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: घर त बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
22: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
7: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हानेर बारीका पातामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
6: हामी कहाँ साल चिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
9: खुसीको खबर।
28: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9860879194 र 9822856576।
6: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
29: किसानहरूका लागि खुसीको खबर।
23: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
8: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
10: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
11: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
12: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
23: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
13: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
15: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ।
16: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
17: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98-088-64-071।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
3: किन पिर गरेकी नानी जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
4: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
5: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
4: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9855720308
5: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
6: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
7: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुनै नगरौ साह्रै गाह्रो पो छ त
6: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
7: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
5: हामी कहाँ साल चिसौ असना सालको चौक झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9855723894 9478714894
8: खुसीको खबर
9: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822856576
8: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
10: किसानहरूका लागि खुसीको खबर
11: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फेक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857723

0: जानकारी का लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुदेना दाङ दाना फैक्ट्री नजिक संचालक बुद्धिराज पौडेल मोबाइल नंबर 9845327695 र 9810126000 एक पटक सेवा करने मौका दिनुहोस्।
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडी कुनामा मोबाइल नम्बर 9808864071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनाश भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।

0: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाल केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9858725188 र 9848404188।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
8: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
9: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
9: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी कहाँ उपलब्ध सेवाहरू:
12: दाँत निकाल्ने,
11: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
11: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
11: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
14: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
15: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने।
14: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
16: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
17: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
16: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
18: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
19: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
20: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। ViaNet Superhit Internet Pack, अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
21: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
22: ViaNet।
23: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
16: हाम्रा सेवाहरू: नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
24: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
25: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
16: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
23: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810871380।
26: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
16: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
27: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
16: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
28: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
0: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848873923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
28: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
0: खुशीको खबर, तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
1: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो फलले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
4: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9848744683 र 9848764770। सेवा गर्ने मौका दिनुहोस्।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
0: दायाँ बायाँ नहेरे के सोच्दै हिँडिरहेको छ समीरा? के भयो? ए मिरा पो, त्यस्तो केही होइन, त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन, के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिएँ। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
7: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209947। सेवा गर्ने मौका दिनुहोला।
0: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
7: सृजना नर्सरी एन्ड एग्रो फर्म।
0: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
7: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
7: आ आजै सम्पर्क गर्नुहोस्। सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ, स्टार चोक, रजौरा, दाङ।
2: संचालक सेवक राम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9134411448।
8: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
9: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
10: तपाई सँगसँगै

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाहले पहिलो पल्ट आज नियमपूर्वक सांसदहरूलाई जवाफ दिँदै 11 जना सांसदले मल ग्यासको अभाव, महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैली सम्मका प्रश्न सोध्ने। आज देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। यस वर्षको मनसून यता सरदर भन्दा कम वर्षा। नाडा अटो शोमा पहिलो दिन 56 मोडलका गाड़ी सार्वजनिक, 30,000 भन्दा बढ़ी अवलोकनकर्ता। चर्चित अमेरिकी गायिका डॉली पार्टनको 80 वर्षको उमेरमा निधन। 7 दशक लामो सांगीतिक यात्रामा डॉलीको 10 करोड़ भन्दा बढ़ी रेकर्ड बिक्री। र टप N20 श्रृंखलामा आज नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष उत्तर दिँदै हुनुहुन्छ। प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीले पहिलो पटक नियमपूर्वक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिन लाग्नु भएको हो। प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूका लिखित प्रश्नको जवाब दिनुपर्ने प्रावधान छ। यसअघि जेठ 17 गते प्रधानमन्त्री शाह सांसदको प्रश्नको जवाब दिन भन्दै अचानक संसद पुग्नु भएकोमा त्यस यता जवाब दिन नआएपछि सभामुख डीपी अर्यालले भदौ 1 गतेको बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुन रूलिङ गर्नुभएको थियो। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रासोपा, राप्रपा र श्रम संस्कृति पार्टीका गरी 11 जना सांसदले प्रश्न सोध्दैछन्। सांसदहरूले मुख्य गरी यसअघि जेठ 17 गते संसदमा प्रधानमन्त्रीले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेकाले यस विषयमा स्पष्ट पार्न सरकारको 3 महिने कार्यकालको समीक्षा, सुशासन, बजेट कार्यान्वयन र समसामयिक विकास निर्माण बारे र संसदप्रति सरकारको जवाफदेहिताका विषयमा केन्द्रित रहेर प्रश्न दर्ता गराएका छन्। यस्तै मल र ग्यासको अभाव, महँगी, सीमा समस्या र प्रधानमन्त्रीकै कार्यशैलीसम्मका प्रश्नहरू सांसदले गर्नेछन्। संघीय सरकारले आफ्नो प्रशासनिक संरचनालाई चुस्त र छरिटो बनाउने उद्देश्यले गराएको नयाँ संगठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षण अनुसार विभिन्न तहका कुल 2,754 दरबन्दी कटौती गरेको छ भने 229 नयाँ दरबन्दी थप गरेको छ। मन्त्रालयको संख्या 22 घटाएर 18 झारिएपछि परराष्ट्र बाहेकका 17 मन्त्रालयमा यो नयाँ संरचना स्वीकृत भइसकेको छ, जस अनुसार अब 17 मन्त्रालयमा कुल दरबन्दी 19,669 सीमित भएको छ। दरबन्दी कटौतीमा 10 सचिव र 1 सचिव सर विशिष्ट श्रेणीका अधिकारी परेका छन्। यसै गरी 72 सहसचिव, 186 उपसचिव र 119 शाखा अधिकृतका दरबन्दी खारेज भएका छन्। यसै सबैभन्दा धेरै दरबन्दी कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट 1,562, ऊर्जा मन्त्रालयबाट 470 काटिएको छ। यसै गरी गृह मन्त्रालयमा 93 र नवनिर्मित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा 90 दरबन्दी थपिएका छन्। गृहको नयाँ व्यवस्थापनसँगै यसअघि सहसचिवको दरबन्दी रहेका बैतडी, डडेलधुरा, जुम्ला लगायतका 9 पहाड़ी जिल्लामा अब उपसचिव स्तरका कर्मचारी, प्रमुख जिल्ला अधिकारी, प्रजीय हुने भएका छन्। राष्ट्रिय किताबखानामा मन्त्रालयगत दरबन्दी दर्ता भइसकेको छ भने परराष्ट्र मन्त्रालयको ओएनएम भने अझै छलफलकै क्रममा रहेको छ। अहिले देशका हिमाली र पहाड़ी भूभागमा सामान्य बादल लागेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। आज राति कोशीको हिमाली पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्नेछ। यसैबीच यस वर्ष

0: संघका रूपमा रहेको हिँडिरहेको रोबर्टसँग हात मिलाउने र तस्विर खिच्नेको भीड़ लागेको थियो। हिजो पहिलो दिन दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे गरी 56 मोडलका गाड़ी सार्वजनिक गरिएको नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले जनाएको छ। अटो शोमा चार पाङ्ग्रे 26, मोटरसाइकल स्कूटर 18 र कमर्सियल भेहिकलका 12 मोडल सहित 150 भन्दा बढ़ी ब्राण्ड सहभागी छन्। आउँदो आइतबारसम्म चल्ने शोमा 200 वटा स्टल राखिएको छ। शोमा यात्रुबस, माइक्रोबस, पिकअप भ्यान, कार, मोटरसाइकल र स्कूटर प्रत्यक्ष रूपमा हेरेर ग्राहकले छूट अफरमा किन्न सक्नेछन्। साथै हेलमेट, टायर, लुब्रिकेन्ट्स जस्ता सामग्री पनि नाडामा राखिएको आयोजकले जनाएको छ। विद्युतीय गाड़ी चार्जिङ स्टेशन डेमोका रूपमा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8, दुधेना, दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
3: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 9747807011 र 9810871380।
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
9: कसरी बढाउने?
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
10: इतिहास, गाथा र कथा, गाँठका कुरा,
9: गाँठका कुरा।
10: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: सिधा कुरा, प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेकपा एमालेको पुनर्गठन र सुदृढीकरणका लागि गठित कार्यदलले पछिल्लो विधान अधिवेशनबाट हटाइएका 70 वर्षे उमेर हद र मुख्य पदमा बढ़ीमा 2 कार्यकालको व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरेको छ। महासचिव शंकर पोखरेलले तयार पारेर कार्यदलका संयोजक रामबहादुर थापालाई बुझाएको 65 पृष्ठ लामो प्रतिवेदनमा एमाले वर्तमान यथा यथास्थितिमा अगाडि बढ़न नसक्ने स्पष्ट निष्कर्ष निकालेको छ। प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनैतिक परिस्थिति र चुनावको परिणामलाई आत्मसात गर्दै नयाँ नेतृत्वका लागि बाटो खुल्ला गरिदिनुपर्ने सुझाव दिएको छ। प्रतिवेदन सार्वजनिक भएसँगै एमालेभित्र आन्तरिक बहस र तरंग पैदा भएको छ। प्रतिवेदनमा विगतका गल्ती र कमजोरीहरू सच्याउँदै सुदृढ पार्टी निर्माणमा जुट्न आग्रह गरिएको छ। विशेष

महाधिवेशन वा पुनर्गठनको माग गर्नु अनुशासनहीनता नभई पार्टी बचाउने प्रयास भएको समेत प्रतिवेदनमा उल्लेख छ। एमाले फागुन 21 चुनावमा पराजय भोग्नुका कारण र आउँदा दिनमा पार्टीले लिनुपर्ने नीतिबारे पनि प्रतिवेदनमा उल्लेख छ। यसैगरी चुनावमा उम्मेद्वार चयन गर्दा तल्ला कमिटिको सिफारिश वा संगठित सदस्यहरू बीच आन्तरिक चुनाव गराएर लोकप्रिय पात्र छान्ने प्रस्ताव समेत गरिएको छ। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाहको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँको उपदेशलाई स्मरण गरिन्छ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। उहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजरी सम्वत शुरू भएको हो। अहिले हिजरी सम्वत 1448 चलिरहेको छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदीनामा गएर हज गर्न चाहन्छन्। सरकारले आज मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक विदा दिएको छ। अब विदेशको खबर। अमेरिकी प्रसिद्ध गायिका तथा गीतकार डॉली पार्टनको 80 वर्षको उमेरमा निधन भएको छ। उहाँको परिवारले सामाजिक सञ्जाल मार्फत निधनको जानकारी दिएको बीबीसीले जनाएको छ। 7 दशक लामो संगीत यात्रामा पार्टनले 10 ग्रामी अवार्ड जित्नु भएको छ। डॉलीले क्यान्सरसँग छोटो समय संघर्ष गरेपछि प्रियजनहरूको उपस्थितिमा नासभिलमा रहेको भान्डरबिल्ट इन ग्राम क्यान्सर सेन्टरमा संसार छाडेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले जनाएको छ। पार्टनको झण्डै 7 दशक लामो सांगीतिक यात्रामा उहाँका 10 करोड़ भन्दा बढ़ी रेकर्ड बिक्री भएका छन्। साथै 3,000 भन्दा बढ़ी गीत उहाँले लेख्नु भएको छ। पार्टनले आफूलाई गायिका भन्दा बढ़ी गीतकारका रूपमा चिनाउँदै आउनुभएको थियो। उहाँको गीतले देश संगीत सँगै ऱ्याप, रक, मेटल र आरएनबी लगायतका विभिन्न विधामा प्रभाव पारेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डॉली पार्टनको निधनप्रति दुःख व्यक्त गर्दै उहाँलाई अतुलनीय कलाकारका रूपमा स्मरण गर्नुभएको छ। पार्टनको जन्म अमेरिका टेनेसीको स्मोकी माउन्टेन्समा गरीब परिवारमा भएको थियो। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप 20 श्रृंखलामा नेपाल ए पुरूष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसीटीसँग खेल्दैछ। यी दुई टोली बीचको खेल दिउँसो 3:15 डार्विनको मरारा क्रिकेट मैदानमा शुरू हुनेछ। नेपालले अस्ति हो बर्ट हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको थियो। त्यसअघि दुई खेलमा भने नेपाल पराजित भएको थियो। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेश हाई पर्फमेन्स 11सँग 9 विकेटले पराजित भयो। यसअघि 3 खेल हारेको एसीटीको टोली भने आज पहिलो जितको खोजीमा छ। 9 टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल 2 अंकका साथ तालिकाको 7 स्थानमा छ। 4 भन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाहले आज पहिलो पल्ट नियमपूर्वक सांसदहरूलाई जवाब दिँदै 11 सांसदले मल ग्यासको अभाव, महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैलीसम्मका प्रश्न सोध्ने। आज देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, यस वर्षको मनसून यता सरदर भन्दा कम वर्षा। नाडा अटो शोमा पहिलो दिन 56 मोडलका गाड़ी सार्वजनिक, 30,000 भन्दा बढ़ी अवलोकनकर्ता। चर्चित अमेरिकी गायिका डॉली पार्टनको 80 वर्षको उमेरमा निधन। 7 दशक लामो सांगीतिक यात्रामा डॉलीको 10 करोड़ भन्दा बढ़ी रेकर्ड बिक्री। र टप 20 श्रृंखलामा आज नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दै।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720308।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
6: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
5: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
6: यसका बाजे लाटाले हान्डल बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे। म चाहिँ गुटुङटुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
4: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
7: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578423894 98478424।
8: खुसीको खबर।
9: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
11: मोबाइल नम्बर 98680719194 र 98228656।
12: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
13: किसानहरूका लागि खुसीको खबर।
14: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
13: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
15: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
16: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
17: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
14: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: माटोले खोजेको
11: किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
18: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808 64 0 71।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
8: 10 बेड आईसीयू सेवा
9: 10 बेड एनआईसीयू सेवा
8: 10 बेड एसडीयू सेवा
9: नर्मल डेलिभरी तथा सीएस सेवा
8: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
8: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिलाल केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान फोन 082-522-686 र 590-475
10: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौं
11: हाम्रा सेवाहरू
12: दन्त परीक्षण तथा परामर्श सेवा
11: दाँतको एक्सरे
12: दाँत सफा गर्ने
11: दाँत निकाल्ने
12: दाँत भर्ने
11: दाँतको जरादेखि उपचार गर्ने
12: कृत्रिम दाँत लगाउने
11: बच्चाहरूको दाँतको विशेष उपचार
12: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
11: दाँतको कस्मेटिक उपचार
12: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोड्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
13: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
14: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
15: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
16: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
10: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
16: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401 मोबाइल नम्बर 97487-060-11 र 98578-40-601
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
18: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
17: हामी कहाँ उपलब्ध सेवाहरू
19: दाँत निकाल्ने
17: नयाँ दाँत राख्ने
19: झिक्न नपर्ने गरी दाँत राख्ने
17: दाँत भर्ने दाँत सफा गर्ने
19: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
17: गिजा सुन्निने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856-38443 र 9810-85-9772
20: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
21: अब के हुनु रे बाबु दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
20: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
18: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ
22: हामी कहाँ उपलब्ध सेवाहरू
23: मुखको शल्यक्रिया दाँत सफा गर्ने टड्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
18: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
22: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861-17600 र 98578-35952
0: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
4: ViaNet
24: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
25: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
26: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
27: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
25: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
24: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-525-601, मोबाइल 97487-07011 र 98-10-87-3180।
28: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
29: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
30: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
29: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
28: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
29: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
28: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
29: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-525-032 र मोबाइल नम्बर 98-12-91-918।
31: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
32: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
33: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
32: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
33: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
32: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
33: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478-44-683 र 98478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भो बोलादै के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
1: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
0: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
2: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झोल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दाङ गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
0: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
2: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान। फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
0: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
2: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
0: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
2: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रोफार्म
2: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
3: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपीट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रदौरा दाङ
2: संचालक सेवकराम भण्डारी मोबाइल नम्बर 9558720178 र 9134411448
4: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
2: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206001 मोबाइल 9747807011 र 9810781380
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
2: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
2: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9942965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
10: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
2: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
11: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दी दाग हटाइ भाडा चम्काउँछ अझ टिलिक्क। मात्र रु 10 र रु 20 मा उपलब्ध।
12: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
13: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
13: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
12: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
13: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने

0: राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिरगरीकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहो।
4: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
5: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
4: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यहीँ गएर ल्याए हुँदैन?
5: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
3: हामी कहाँ सार सिस्टो असना सासु चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
6: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुम्रासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578423894 98478424।
7: खुसीको खबर।
8: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
10: मोबाइल नम्बर 98680719194 र 98228156576।
6: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
11: किसानहरूका लागि खुसीको खबर।
12: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
11: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
13: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
14: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
15: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
12: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
17: साथै बजार

डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाल रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज,
6: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 082-521-904।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
3: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर पाँच गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
10: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
3: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
11: हामी कहाँ उपलब्ध सेवाहरू
12: दाँत निकाल्ने
11: नयाँ दाँत राख्ने
12: झिक्न नपर्ने गरी दाँत राख्ने
11: दाँत भर्ने दाँत सफा गर्ने
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
11: गिजा सुन्निने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856-38443 र 9810-85-9772
14: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
15: अब के हुनु नि बाबु दाँत दुखेर मर्न लागिसके म त कुन गए सन्च हुन्न भने
14: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
16: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
3: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
16: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
17: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट ViaNet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् ViaNet अब सबै कनेक्टेड
18: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
17: ViaNet
3: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
19: सृजना नर्सरी एन्ड एग्रो फार्म
3: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
19: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपिट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
19: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
3: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9134411448।
19: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूवात।
20: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा, के भयो?
21: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिएँ।
20: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
19: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
3: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
19: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
3: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
19: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
3: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
19: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊं
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी अस्पताल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हरजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
2: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गोलाइन तुलसीपुर दान फोन नम्बर 0825206601 मोबाइल 97487071 र 98107381
6: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
7: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छाना मनी हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847873923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
8: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
3: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
11: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
11: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764770 सेवा गर्ने मौका दिनुहोस्
12: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
13: के भो बोलादै के गुनगुनाइरहेको?
12: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
13: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
12: यति सजिलै?
13: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
14: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
15: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
16: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
17: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
16: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720308।
17: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
18: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
19: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
18: मेरी आमोइन।

0: 98478494.
1: खुशीको खबर।
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98680794 र 98228156।
1: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: किसानहरूका लागि खुशीको खबर।
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
5: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
10: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ।
11: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
12: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98088-64-071।

0: अस्पताल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 082-520-925, मोबाइल 98578-20925।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
3: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
2: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417-055-65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
4: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
4: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
6: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
4: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
5: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904।
7: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
8: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएशन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
2: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
2: 10 बेड एचडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
2: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
8: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
9: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98578-40-601।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
12: हामी कहाँ उपलब्ध सेवाहरू:
13: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
12: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
14: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
15: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
16: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
15: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
17: अर्थोडन्टिस्ट डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
18: हामी कहाँ उपलब्ध सेवाहरू:
19: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
17: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
18: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
20: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
21: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Zionet Superhit Internet Pack, अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Zionet, अब सबै कनेक्टेड।
22: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Zionet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
23: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
24: सृजना नर्सरी एन्ड एग्रोफार्म।
23: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
24: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
23: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
24: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
23: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9134411448।
25: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
26: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
27: ए मिरा पो, त्यस्तो केही होइन, त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन, के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
26: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
24: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 082520947। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
27: बात तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
24: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दाङ, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
27: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
24: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
27: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
24: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
27: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
24: सृजना नर्सरी एन्ड एग्रो फार्म।
27: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
24: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
27: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
24: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
27: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98-578-20-178 र 98-134-1148।
25: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश। बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं।
2: नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दै नेपाल खबरमा अब पूरा खबर। तिब्बतबाट नेपालको रसुवा हुँदै अघि बढ़ेको बाढ़ी धादिङको गजुरी पार गरेर अगाडि बढ़ेको छ। नदी तटीय क्षेत्रमा ठूलो क्षति गर्दै अघि बढ़ेको बाढ़ी गजुरी पार गरेर अघि बढ़ेको हो। अहिले तटीय क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा पठाएको छ भने सड़कमा गाड़ी चलाउन बन्द गरिएको छ। रसुवा भोटेको सीमा आएको बाढ़ी त्रिशुली नदी फुर्के मलेखु जलमापन केन्द्रमा जल सतहले खतराको तह पार गरेको र बढ़दो क्रममा रहेकाले नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाले उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। रसुवामा बिहान आएको भीषण बाढ़ीले ठूलो क्षति निम्ताएको र बाढ़ी तह अघिल्लो वर्षको भन्दा झण्डै 5 गुणा ठूलो रहेको स्थानीय बासिन्दाले बताएका छन्। क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले धुन्चेबाट अरू बेला नदेखिने भटेकोशी नदी आज प्रष्ट देखिएको र अवस्था डर लाग्दो रहेको बताउनुभयो। उहाँका अनुसार बाढ़ीका कारण नदीको तटमा रहेका क्षेत्रमा धेरै प्रभाव परेको छ। टिमुरे बजार स्याफ्रो बेसीमा धेरै क्षति भएको खबर आएको उहाँले बताउनुभयो। शस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बोर्डर आउट पोस्ट बीओपीमा खटिएका 9 जना शस्त्र प्रहरी सम्पर्क विहीन छन्। यस्तै कैलाश मानसरोवर हिँडेका झण्डै 50 जना तीर्थयात्री पनि सम्पर्कमा छैनन्। प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे प्रहरी चौकी स्याप्रोवेशी र प्रहरी चौकी रसुवा गहीमा ठूलो क्षति पुगेको छ। स्याप्रोवेशीदेखि टिमुरेसम्मका धेरैजसो मानिसहरू सम्पर्कमा आउन नसकेका गोसाईकुण्ड गाउँपालिकाले जनाएको छ। सरकारी निकायले रसुवादेखि नुवाकोट धादिङ र चितवनको मुगलिनसम्म त्रिशुली नदीको किनारमा पर्ने ठाउँमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्। सरकारले पीड़ितको उद्धार खोज र राहत कार्यलाई तीव्र बनाएको छ। साथै बाढ़ीबाट थप प्रभावित हुन सक्ने अन्य नागरिकलाई सुरक्षित ठाउँमा सार्न पनि निरन्तर सूचना प्रवाह गरिरहेको छ। बाढ़ीबाट पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याप्रेवेशी सड़क मुगली नारायणगढ़ सड़कमा यात्रा गर्न र नगराउन अनुरोध गरेको छ। नेपाल प्रहरी शस्त्र प्रहरी बल नेपाल जिल्ला प्रशासन कार्यालय लगायतले पीड़ितको उद्धार र खोज कार्यलाई पनि तीव्र बनाएको बताएका छन्। साथै नेपाली सेनाले पनि आफ्नो तर्फबाट उद्धार तथा खोजलाई अगाडि बढ़ाएको छ। गृह मन्त्रालयका अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा कमाण्ड सेन्टर स्थापना गरेर उद्धार राहत लगायतका काम थालिएका छन्। मेडिकल टोली बोकेको सेनाको हेलिकप्टर रसुवा गएको छ। सरकारले सबै 12 हेलिकप्टर कम्पनीलाई सबै 34 वटै हेलिकप्टर उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा लेख्दै सबै निकायलाई उद्धारमा सक्रिय बनाएको जानकारी गराउनु भएको छ। रसुवामा ठूलो बाढ़ी पहिरो आएपछि ट्राफिक प्रहरीले काठमाण्डुबाट रसुवा नुवाकोट चितवन र धादिङ जाने गाड़ीलाई काठमाण्डुमै रोकेको छ। बाढ़ीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्याएको छ। प्राधिकरणका अनुसार बाढ़ीबाट रसुवा गढ़ी चिलिमे त्रिशुली ए जलविद्युत केन्द्र तथा त्रिशुली बी को हबको 220 केवी सब स्टेशनमा क्षति पुगेको छ। यस्तै त्रिशुली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचना समेत बाढ़ीले प्रभावित बनेका छन्। बाढ़ी कसरी आयो भन्ने यकिन भएको छैन। तिब्बततर्फ कुनै हिमताल फुटेको हुन सक्ने अनुमानका आधारमा विश्लेषण गर्ने काम भइरहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच नुवाकोटको विदुर नगरपालिकामा रहेको उत्तर गया पब्लिक स्कूलका शिक्षक सोमलाल डंगोलले बाढ़ी पहिरोको विपत्तिमा विद्यार्थी लिन गएको स्कूल बस सम्पर्क विहीन भएको बताउनु भएको छ। उहाँले बेत्रावती र सोरले बजार पूर्ण रूपमा भएको बताउँदै ठूलो क्षति भएको जानकारी गराउनु भएको छ। उहाँका अनुसार स्थानीय प्रहरी चौकी पनि भएको छ। त्यहाँ सुरक्षाकर्मीको अवस्थाबारे केही थाहा छैन। उहाँले सकेसम्म हेलिकप्टर पठाइदिएर स्थानीय बासिन्दाको उद्धार गर्नको लागि अनुरोध गर्नुभएको छ। संघीय सरकारमा पहुँच गुमेपछि पुराना राजनीतिक दलहरू प्रदेश सत्ताको लुछाचोडीमा अल्झिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले संघमा एकल सत्ता चलाउँदा पुराना दलहरू प्रदेश सरकारको लुछाचोडीमा देखिएका हुन्। पुराना मध्येको दल नेपाली कांग्रेसले आफूलाई प्रदेश सत्ताको खेलबाट बाहिर राखेको छ भने मुख्य कम्युनिष्ट दल एमाले र नेकपाले सत्ता लुछाचोडीको सीमा पार गरिरहेका छन्। यसमा रापरपा र जसपा पनि मिसिएका छन्। बागमतीमा रापरपा र लुम्बिनीमा जसपाभित्र आन्तरिक विवाद र सांसदहरूलाई कार्यवाहीको श्रृंखला चलेको छ। कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको महिना दिन बित्दा पनि मुख्यमन्त्रीकै दल नेकपाभित्रको गुटबन्दीका कारण मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन। प्रदेशमा देखिएको यो पछिल्लो तानातान र अस्थिरताप्रति एमाले र नेकपाका युवा नेताहरूले गम्भीर चिन्ता गरेका छन्। आज सुनको भाउ 100 रूपियाँले घटेर तोलाको 322,100 रूपियाँमा कारोबार भइरहेको छ। अघिल्लो बुधबार अर्थात भदौ 3 गतेदेखि निरन्तर उकालो लागेको सुनको भाउ आज सामान्य घटेको हो। यस्तै आज चाँदीको भाउ 75 रूपियाँले बढ़ेर तोलाको 4,975 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा गुल्बीमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गयो, चीनबाट जनै आयात नभएको भन्सार विभागको भनाई लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
7: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
3: पानीको सही

0: 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी ठूलो क्षतिको अनुमान, सबै निकायलाई उद्धारमा सक्रिय बनाएको प्रधानमन्त्री शाहको भनाई, तिब्बतबाट रसुवा हुँदै आएको बाढ़ी धादिङको गजुरी पार गरेर अगाडि बढ़्यो, मुगलिनसम्म उच्च जोखिम हुने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा फेरि पनि बाढ़ी सम्बन्धी नै खबर। बिहान 9 बजेतिर आएको बाढ़ी कारण जनधनको ठूलो क्षति पुगेको आशंका छ। सरकारी निकायहरूले चितौनसम्म नै त्रिशुली नदीको तटीय क्षेत्रमा खतरा हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेका छन्। सरकारले बाढ़ीबाट पृथ्वी राजमार्ग, गल्छी नुवाकोट र सुवास्या प्रवेशी सड़क, मुगलिन नारायण सड़कमा नारायणगढ़ सड़कमा यात्रा नगर्न र नगराउन आग्रह गरेको छ। रसुवा प्रमुख जिल्ला अधिकारीका अनुसार नदीमा बाढ़ी आएको धुन्चेबाट नै प्रश्न देखिएको छ। सेनाले रसुवाका प्रभावित क्षेत्रमा उद्धारकर्ता र हेलिकप्टर पठाइसकेको जानकारी गराएको छ। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार प्रारम्भिक रूपमा हेर्दा तिब्बतमा पहिला हिउँ पहिरोले नदी थुनिएको र अहिले हिउँ पग्लिएका कारण रसुवामा बाढ़ी आएको अनुमान गरिएको छ। गएको वर्ष पनि यस्तै प्रकृतिको घटना भएको स्मरण गर्दै उहाँले तिब्बत चीनसँग ट्रान्स बााउण्ड्री छलफल गरिरहेको र त्यसपछि मात्र थाहा हुने बताउनु भएको छ। रसुवागढ़ीमा भन्सार कार्यालय र आसपासका प्रहरी चौकी र हेल्थ पोस्टहरूमा क्षति पुगेको जानकारी प्राप्त भएको छ। अहिलेसम्म सरकारी निकायहरूले रसुवादेखि नुवाकोट, धादिङ र चितवनको मुगलिनसम्म त्रिशुली नदीको किनारमा पर्ने ठाउँहरूमा विशेष सतर्कता अपनाउनका लागि आग्रह गरेका छन्। प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने र निर्माणाधीन तथा संचालित आयोजना र नदी तटीय क्षेत्रमा रहेका कार्यालयहरूमा समेत आवश्यक पूर्व तयारी र सावधानी अपनाउनका लागि आग्रह गरेका छन्। गएको वर्ष पनि नेपाल चीन सीमा नाका हुँदै बग्ने भोटेकोशी नदीमा भीषण बाढ़ी आएको थियो। रसुवागढ़ी नाका अवरूद्ध भएको थियो भने 18 जना बेपत्ता भएका थिए। नेपाल चीन सीमाबाट 36 किलोमिटर टाढा रहेको लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा गएको वर्ष हिम नदीबाट अचानक पानीको निकास हुँदा घटना भएको थियो। गएको वर्ष असार 24 गते दुर्घटना भएको थियो भने आज पनि त्यही ठाउँमा फेरि पनि उस्तै प्रकृतिको बाढ़ी आएको हो। गुल्मीमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। रिसुङ्गा नगरपालिका साथमा रहेको जीप पार्क बसमा ट्रकले ठक्कर दिँदा रिसुङ्गा साथ भुजेलखर्गका 25 वर्षका पवन विकको ज्यान गएको प्रहरीले जनाएको छ। अब विदेशको खबर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणका लागि आह्वान गर्नुभएको छ। महासचिव गुटरेसले हर्मुज जलमार्गको संकट सम्बोधनका लागि गएको मार्चमा गठित कार्यदलले एक व्यवहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी दिनुभएको। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र त्यसको कच्चा पदार्थ ढुवानीमा केन्द्रित रहेको छ। महासचिवले सामुद्रिक मार्गको स्वतन्त्रता र अधिकारहरू, अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र अरबौं मानिसको जीवन निर्भर रहने खाद्यान्न तथा ऊर्जाको प्रवाहका लागि अत्यावश्यक रहेको बताउनु भएको छ। अब खेल खबर, अस्ट्रेलियामा चलिरहेको टप इन्टी ट्वेन्टी श्रृंखलामा नेपाल ए पुरूष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसिटीसँग खेल्दैछ। यी दुई टोलीबीचको खेल दिउँसो 3:15 बजे डार्विनको मारारा क्रिकेट मैदानमा शुरू हुनेछ। नेपालले अस्ति होबार्ट हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको थियो। यसअघि दुई खेलमा भने नेपाल पराजित भएको थियो। 9 टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल 2 अंकका साथ तालिकाको 7 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी ठूलो क्षतिको अनुमान, सबै निकायलाई उद्धारमा सक्रिय बनाएको प्रधानमन्त्री शाहको भनाई, तिब्बतबाट रसुवा हुँदै आएको बाढ़ी धादिङको गजुरी पार गरेर अघि बढ़्यो, मुगलिनसम्म जोखिम उच्च, संघीय सरकारमा उच्च ज्यान, सरकारी सरकारमा पहुँच गुमाएका पुराना दलहरू प्रदेश सत्ताको लुछाछोड़ीमा, नागरिकमा झनै वितृष्णा बढ़ाउने युवा नेताहरूको चिन्ता, समुद्री ढुवानी संयन्त्र सुदृढ़ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान, सामुद्रिक मार्गको स्वतन्त्रता अरबौं मानिसको जीवनसँग जोड़िएको भनाई, र टप एन टी ट्वेन्टी श्रृंखलामा आज नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दैछ।

दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर दिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ी प्रभावित क्षेत्रमा सुरक्षित बस्नुहोला। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौं
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
3: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
2: सम्पर्क पवन तेल मिल त्रोसिपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 9847055565 सधैं सेवा गर्ने मौका दिनुहोस्
3: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थायराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
4: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ
5: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071
6: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो फलले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001 मोबाइल नम्बर 9745806011 र 9855840601
8: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा के भयो ए मिरा पो त्यस्तो केही होइन त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला रुपैयाँतिर जाम भने भन्सार कडा छ जान सकिँदैन अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए अरे त्यत्रो सोच्नै पर्दैन नि न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि सबै समस्याको समाधान एकै ठाउँमा
9: हजुर हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 0825209447 सेवा गर्ने मौका दिनुहोला सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ हाम्रा सेवाहरू
3: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
9: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथरोग सेन्टर तुलसीपुर 5 कल लाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
3: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो। कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
11: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
12: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
9: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
12: सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
9: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
12: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
9: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
12: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
9: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
12: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
9: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
12: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
9: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
12: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
9: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
12: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
9: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
12: मोडिफाई गरेर सवारी साधन नचलाउने,
9: सवारी साधन चलाउँदा सडकमा रहेका खाल्डा खुल्टीहरू तथा सडकको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
12: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
9: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने
12: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
9: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति एफएम 93.4 MHz द्वारा जनहितमा जारी सन्देश।
13: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 MHz।
14: तपाईं सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: लुगा लगाऊ गाड़ी चढ़ने ठाउँ सम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोलादै के गुनगुनाइरहेको?
1: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू?
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942, 023535942।
5: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
10: सृजना नर्सरी एन्ड एग्रोफार्म।
5: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
10: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
5: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
10: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
5: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578120178 र 98134411448।
11: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
12: खुशीको खबर। तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
13: मोबाइल नम्बर 9680719194 र 9822186576।
14: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
15: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
16: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
15: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
17: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
19: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्यु आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
17: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
19: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
17: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
18: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
20: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
21: किन तिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
22: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
23: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
22: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
23: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
24: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
25: तपाई सँगसँगै

0: को जिंदगी
1: हजुर बिना अधुरो छ।
0: यदि ऊबाट केही गल्ती भएछ
2: मौज गर्ने बेला तिमी गर्ने, अहिले मलाई भिडाउनु खोज्ने।

0: Мені амуйні, кота бурайча шмані. Або юнцян дука, ані чоуко скавати ляу часта.
1: Або кавати ляу ню, бару йо джаманама шункіна сарай сажіло ча. अब यो झाल ढोका चौकस यो डाको त कुनै नगरौ सारै गाह्रो पो छ त
0: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
1: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङचुम दगुरेर गए अहिले भटकै कञ्चनजङ्घा समिल तथा फर्निचर उत्तरमा
2: हामी कहाँ सार सिसौ असना सालको चौक झाल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
3: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुन्द्रासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9478814894
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रहाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 9947807011 र 9810871380
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
10: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
10: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9478744683 र 9478764770 सेवा गर्ने मौका दिनुहोस्
11: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू
13: दन्त परीक्षण तथा परामर्श सेवा
12: दाँतको एक्सरे
13: दाँत सफा गर्ने
12: दाँत निकाल्ने
13: दाँत भर्ने
12: दाँतको जरादेखि उपचार गर्ने
13: कृत्रिम दाँत लगाउने
12: बच्चाहरूको दाँतको विशेष उपचार
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
12: दाँतको कस्मेटिक उपचार
13: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोड्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
10: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9478840188
14: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला
10: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ
15: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9835 27 695 र 9810 12 60 00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
15: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू?
17: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
17: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
17: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
16: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
18: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857972। कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
15: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
18: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।

0: किसान
1: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
2: अर्पणमा साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: भोटेपछि बाढ़ीका कारण जनधनको ठूलो क्षति, ज्यान गुमाउनेको संख्या 16 पुग्यो। बाढ़ी प्रभावित जिल्लाका पालिका 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा। उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देश।
2: बाढ़ीपछि 384 पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन सकेन। पृथ्वी राजमार्ग गल्छी स्यापुरवेशी र मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्न आग्रह। 19 पुल तथा रोसुवा र नुवाकोटका 13 जलविद्युत आयोजनामा क्षति।
3: विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमा। विपद प्रतिकारेमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान।
2: पाकिस्तानको एक अस्पतालमा आगलागी हुँदा 14 नवजात शिशुको ज्यान गयो। घटनाको छानबिन गर्न समिति गठन।
3: र उत्तर कोरियाले एसियाली खेलकुदमा झण्डै 100 खेलाड़ी पठाउने।
1: एनबीएल अटो लोन,
4: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर। कर्जा अवधि 5 वा 7 वर्षसम्म।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
7: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
1: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
7: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीएससी एजी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
1: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण जनधनको ठूलो क्षति भएको छ। तिब्बत क्षेत्रबाट आज बिहान 8:40 रसुवातर्फ बाढ़ी प्रवेश गरेको थियो। भोटेकोशी बाढ़ीमा परि अहिलेसम्म 16 ज्यान गएको छ। नुवाकोटमा 9, धादिङमा 6 र रसुवामा 1 गरी 16 ज्यान गएको पछिल्लो विवरण रहेको छ। त्यस्तै 65 भन्दा धेरै घाइते भएका छन्। उनीहरूको सम्बन्धित जिल्ला तथा काठमाण्डुमा समेत उपचार भइरहेको छ। नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार 25 घाइतेलाई काठमाण्डु ल्याएर विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सरकारले घाइतेको निशुल्क उपचार गर्ने भएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा 100 आपतकालीन शैया तयार पारिएको छ। स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावितका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा 100 आपतकालीन शैया छुट्याएको जनाएको छ।
3: यसैबीच रसुवाको स्याफ्रेवेसीमा निर्माणाधीन 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर सहितका 60 कर्मचारी सम्पर्कविहीन भएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको कारणले जलविद्युत आयोजनामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन्। लाङटाङ जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका सचिव विजय मोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियर सहित 60 जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गर्नु भएको छ। उहाँका अनुसार आयोजनाको सुरुङको कंक्रीट ढलानको काम भइरहेको थियो।
2: यस्तै रसुवाको टिमुरेमा रहेको भन्सार कार्यालयमा कार्यरत 14 जना कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। भोटेकोशी नदीमा आज बिहान आएको बाढ़ीपछि उहाँहरू सम्पर्कविहीन रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वरी मागलेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत 11 स्थायी कर्मचारी र 3 जना करारका कर्मचारी सम्पर्कविहीन छन्। खोजी कार्य भइरहेको छ। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगाना सहित 25 जना कर्मचारी भने सम्पर्कमा आउनुभएको छ। बाढ़ी प्रभावित रसुवाको पछिल्लो अवस्थाबारे सहायक प्रमुख जिल्ला अधिकारी दुर्वा प्रसाद अधिकारी:
0: सबै इन्फ्रास्ट्रक्चर गएको छ। हाम्रो रोडहरू पुलहरू अब हामीहरू अनवे रेस्क्यु गर्न सक्ने अवस्थामा छैनौ। ठूलो संख्यामा हिलीहरू आउने जाने हामीले उद्धार गर्ने गरेका छ। केही बिरामीहरूलाई यहाँबाट रिफर पनि गरेका छौँ। अकल्पनीय भने पनि हुन्छ, हाम्रो दुईटा राम्रो बस्ती नै सबै गएको छ। तल मैलुङमा सबै लगेको छ, भित्रावतीमा लगेको छ, नौबिसे भन्ने ठाउँ छ त्यहाँ लगेको छ। अकल्पनीय क्षति भएको छ। च्याप्रो र टिमुरेको त पुरै त्यो केही पनि छैन, सबै स्वाइपआउट गरेको छ बजारै। नियमित बग्ने खोला भन्दा झन्डै 150 मिटरसम्म माथिसम्म आएको छ बाढी होइन। जति सकिन्छ हेलीबाट गर्ने कुरा छ। हेलीबाट चाहिँ हामीले पहिले प्रायोरिटी चाहिँ बिरामीलाई दिइरहेको छौँ, पटक पटक ल्याउने, यहाँ हस्पिटलमा गर्ने, यहाँ भएन भने काठमाडौँ रिफर गरेर पनि पठाएर आउँछ। बाँकी चाहिँ जहाँ स्रोत हुनुहुन्छ त्यही स्रोत बस्न भनेका छौँ र खाद्यान्नको केही सामानहरू चाहिँ पठाएर आउँछ।
2: रसुवापछि अर्को प्रभावित जिल्ला नुवाकोटको अवस्था के छ त? नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाई:
8: नुवाकोटमा त इतिहासकै सबभन्दा ठूलो क्षति पुगेको छ। दिदुर नगरपालिका, किस्पाङ गाउँपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका स्थल हवाई मार्फत हामीले चाहिँ उद्धार गर्दैछौँ। विपद पछिको योजना अनुसारको स्थान लोकेट गरिएका ठाउँहरूमा चाहिँ संख्यात्मक रूपले डिभाइड गरेर राख्दैछौँ। हजुर,
2: नुवाकोटको अवस्थापछि अर्को जिल्ला धादिङको यो जानकारी:
9: गल्छी, गजुरी, भेटीघाटो सिद्धलेख एरियामा चाहिँ क्षति गरेको छ। अब ट्याक्कै मानवीय क्षति कति भन्ने कुरा अहिलेसम्म एकदमै आउन सकेको छैन। सुरक्षा निकायको परिचय भइसकेको छ सबै। आएका सम्पर्कमा आएका साथीहरू सम्पर्क गर्ने प्रयास जारी गरेका छौँ। पञ्चायतकोमा चाहिँ टेलिफोनमा अलिक समस्या आइरहेको छ। विद्युतमा भन्दा बढी चाहिँ टेलिफोनमा आएको छ। ठाउँ ठाउँमा पहिरो लगाएर रोकिएको छ। अहिले कुनै पनि जुन अवस्थामा ठाउँमा गाडी छ त्यहीमा चाहिँ होल्डिङ सेन्टर राखेर हामीले गाडीहरू होल्डिङ गरेका छौँ। थप अहिलेको जोखिमलाई मद्दत गर्दै त्यसलाई चाहिँ बिस्तारै त्यहाँबाट सुरक्षित स्थानमा लाने वक्य गर्ने भन्ने हामीले अहिले चाहिँ विपद व्यवस्थापन समितिको बैठक बसिरहेको छ। हामीले एउटा प्लान बनाएर नै अब थप हामीले गर्दैछौँ।
2: रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाबारे जानकारी दिँदै हुनुहुन्थ्यो सम्बन्धित जिल्लाका अधिकारीहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले 384 जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूमा 291 विदेशी र 93 नेपाली पर्यटक रहेका छन्। नेपाल पर्यटन बोर्डले स्थिति प्रतिवेदन मार्फत अहिलेसम्म 384 जना पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन नसकेको जनाएको हो। भोटेकोशी नदीमा अचानक ठूलो बाढ़ी आएपछि सम्पर्कविहीन भएका पर्यटक तथा पदयात्रीको पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य निकायले खोजी तथा उद्धारमा समन्वय गरिरहेका छन्। विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिका लगायत देशका नागरिक रहेका छन्। केही पर्यटकको राष्ट्रियता खुल्न बाँकी नै रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
3: यस्तै चीनतर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको ठाउँमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म सुरक्षित ठाउँमा जान र बस्न बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नदी आसपासका बासिन्दालाई सुरक्षित ठाउँतर्फ जान र त्यस्ता सूचनाको पालना गर्न आग्रह गरिएको छ। रसुवा तथा नुवाकोट आसपासमा पानी पर्न सक्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद संजीव अधिकारीका अनुसार रसुवा र नुवाकोट जिल्ला आसपास क्षेत्रमा वर्षाको सम्भावना रहेको हुँदा थप उच्च सतर्कता अप्नाउन भनिएको छ। यसैबीच भोटेकोशी त्रिशुलीमा गएको बाढ़ीका कारण त्रिशुली नदीमा योजना रहेका कम्तीमा 19 पुलमा क्षति भएको सड़क विभागले जनाएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेउपानेका अनुसार बाढ़ीका कारण अहिलेसम्म त्रिशुली नदीमा रहेका कम्तीमा 19 पुलमा क्षति पुगेको छ। यस्तै कम्तीमा 40 किलोमिटर सड़कमा क्षति पुग्नका साथै सड़क भत्किएको छ। क्षतिग्रस्त क्षेत्रमा सड़क विभागले उपकरण तथा मेसिन परिचालन गरी सड़क तथा पुलको अवस्था सुधार गर्ने काम थाल्ने उहाँले बताउनुभयो। धादिङको मलेखु फुर्के खोलाको पुल बाढ़ीले बगाएको छ। यस्तै क्युरेनी फोसलेटार हुँदै सदरमुकाम धादिङ बेसी जोड्ने पुल पनि बाढ़ीले बगाएको छ।
2: सरकारले बाढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट र धादिङका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले ती जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो। सरकारले भोटेकोशी बाढ़ीबाट घाइतेहरूको निशुल्क उपचार गर्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले घाइतेको निशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको जानकारी दिनुभयो। त्यस्तै घाइते तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ। त्यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने पनि निर्णय भएको छ। उद्धार र राहतका लागि चीन र भारतका सरकारसँग संवाद भइरहेको सरकारका प्रवक्ता पोखरेलले बताउनु भएको छ। भारत र चीनले आवश्यक सहयोग गर्ने जानकारी गराएका उहाँको भनाई छ।

कोशी बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार कार्य तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। बाढ़ी लगतै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी

0: 84 जना पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन सकेन। बाढ़ी प्रभावित जिल्लाका पालिका 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा। उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी नदीमा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 3 प्रमुख सड़क खण्डमा यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी नुवाकोट, रसुवा स्याफ्रेवेसी सड़क तथा मोगलिन नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न र नगराउन आग्रह गरिएको छ। बाढ़ीका कारण नदीको बहाव बढ़ेको तथा सड़क खण्डमा पहिरो, कटान र डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको प्राधिकरणले जनाएको छ। रसुवा, धादिङ, नुवाकोट, गोर्खा, चितवन र तनहुका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा जान भनिएको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सबैलाई आग्रह समेत गरेको छ। खोज, उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरिएको प्रवक्ता महतले जानकारी दिनुभयो।
0: भोटेकोशी बाढ़ीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसअघि चितवनको देवघाटसम्म मात्रै जोखिम रहन सक्ने अनुमान गरिएकोमा जोखिम आकलन गर्दा सुस्तासम्म पुग्ने देखिएको हो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाईमा रहेका व्यक्तिहरूलाई आफू रहेको वा बसेको ठाउँबाट उद्धार टोलीको ध्यानाकर्षण गराउन आगोको धुवा निकालेर संकेत गर्न अनुरोध गरेको छ। प्राधिकरणले रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत जिल्ला प्रभावित भएपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित संघ संस्थालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा पालिकासँग समन्वय गरी सहयोग गर्न विशेष अनुरोध गरेको छ। प्राधिकरणले वायु सेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ लगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ संस्थालाई उद्धार कार्यमा सहयोग गर्न अपील गरेको छ। प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा जान तथा सम्भावित जोखिमबाट सतर्क रहन तथा उद्धार टोलीसँग समन्वय गर्न पनि आग्रह गरेको छ। उपसचिव एवं प्रवक्ता शान्ति महतले बाढ़ी प्रभावित जिल्लामा उद्धार कार्य निरन्तर रहेको जानकारी दिनुभयो।
1: रसुवा बाढ़ीमा परेकाहरूको उद्धारका लागि रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाको सशस्त्र प्रहरी बल नेपालका युनिटबाट उद्धारका सामग्री सहित सशस्त्र प्रहरी कर्मचारी परिचालन भएका छन्। ती क्षेत्रमा तयारी अवस्थामा राखिएका आपतकालीन राहत तथा उद्धार सामग्री सहितको कन्टेनर बाढ़ी प्रभावित क्षेत्रहरूमा तत्काल पुर्याउने कार्य समेत भइरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। साथै अन्य क्षेत्रमा रहेका कन्टेनरहरू समेत बाढ़ी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ। बाढ़ीमा परि घाइते भएकाहरूका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन चिकित्सा तथा उद्धार टोलीलाई परिचालन गरिएको छ। नदी किनार तथा जोखिमयुक्त बस्तीमा सशस्त्र प्रहरीले गाड़ी तथा गस्ती टेली टोली मार्फत साइरन बजाई तथा माइकिङ गरी तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण हुन समेत भनेको छ। यस्तै बाढ़ीमा परेकाहरूको तत्काल उपचारका लागि नेपाल एपीएफ अस्पतालमा बेडहरू समेत खाली गरिएको छ।
0: यस्तै नेपाली सेना, नेपाल प्रहरी, विभिन्न संघ संस्थाको टोली पनि प्रभावित क्षेत्रमा खटिएका छन्। समाज कल्याण परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थालाई तत्काल उद्धार, राहत र पुनर्स्थापनामा जुट्न आह्वान गरेको छ। परिषदले प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित पालिका, जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न पनि आग्रह गरेको छ। बाढ़ी प्रभावितको उद्धार र प्रतिकारका लागि सेनाको 6 र निजी क्षेत्रका 8 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीको बाढ़ीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनैतिक दल, सामाजिक संघ संस्थालाई अनुरोध गर्नुभएको छ। उहाँले सुरक्षा सहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अपील गर्नुभएको हो। रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढ़ीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको उहाँले उल्लेख गर्नुभएको छ। राष्ट्रपतिद्वारा जारी विज्ञप्तीमा तल्लो तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहँदै आवश्यक समन्वय एवं सहयोगमा जुट्न आग्रह गरियो।
0: यसैबीच सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले देशमा आइपर्ने प्राकृतिक विपदको सामना गर्न दलीय स्वार्थ र झण्डाभन्दा माथि उठेर एकीकृत रूपमा राहत तथा उद्धारमा जुट्न आह्वान गर्नुभएको छ। प्रतिनिधि सभामा आजको बैठकमा बोल्दै सभापति लामिछानेले राजनैतिक दलहरूसँग भएका उद्धार तथा राहत कार्यमा दक्ष र तालिम प्राप्त जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी परिचालन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले 2072 सालको भूकम्पका बेला दलहरूले देखाएको उच्च राजनैतिक चरित्रको स्मरण गर्दै सदनको ठूलो दलको हैसियतमा रासोपाले समन्वयकारी भूमिका निर्वाह गर्ने र

0: आवश्यकता परे सर्वदलीय बैठकको माध्यमबाट विपद जोखिम न्यूनीकरणमा अग्रसरता लिने प्रतिबद्धता व्यक्त गर्नुभयो। चीनको तिब्बततर्फको जलाधार क्षेत्रमा आएको हिम पहिरोका कारण भोटेकोशी नदीमा आएको आकस्मिक बाढ़ी र त्यसले निम्त्याउन सक्ने जोखिमप्रति उहाँले सदनको ध्यान आकर्षण गराउनुभयो। लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी लगायत नदी किनारका बस्तीलाई उच्च सतर्कतामा राखिएको बताउनुभयो। उहाँले सरकारले खोजी र उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। यसैबीच रसुवा बाढ़ीबारे सरकारको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले आजको संसद बैठकमा जानकारी गराउनु भएको छ। प्रतिनिधि सभामा आज हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने स्थगित गरिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: एकमात्र डीटीएच सेवा डिश होम खुशी को कनेक्शन।
1: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
2: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेन्टल इम्प्लांट देखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। रसुवा र नुवाकोटका गरी 13 प्रमुख जलविद्युत आयोजनामा बाढ़ीले क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा प्रवर्धक कम्पनीबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार कुल 748.12 मेगावाट क्षमताका आयोजनाहरू बाढ़ीको चपेटामा परेका छन्। यसमध्ये संचालनमा रहेका 8 आयोजनाबाट उत्पादन भइरहेको 354.1 मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने 394 मेगावाटका 5 निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रोमेकानिकल संरचना क्षतिग्रस्त बनेका छन्। बाढ़ीसँगै नदीमा आएको अत्यधिक बालुवा लेदोका कारण संचालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नु परेको छ। रसुवामा निजी क्षेत्रबाट संचालित 111 मेगावाटको रसुवागढ़ी, 78 मेगावाटको सान्जेन खोला, 22 मेगावाटको चिलिमे र 20 मेगावाटको लाङटाङ खोला गरी 231 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। त्यसै गरी नुवाकोटमा नेपाल विद्युत प्राधिकरण मातहतका 4 सरकारी आयोजना 60 मेगावाटको माथिल्लो त्रिशुली 3A, 24 मेगावाटको त्रिशुली जलविद्युत, 14.1 मेगावाटको देवीघाट र 25 मेगावाटको नुवाकोट ग्रिड सोलर गरी कुल 123.1 मेगावाट विद्युत उत्पादन अवरूद्ध भएको छ। विद्युत उत्पादन एकैपटक 354 मेगावाट भन्दा बढ़ी गुम्दा काठमाडौँ उपत्यका र आसपासका औद्योगिक करिडोरमा विद्युत व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ। कुल 13 आयोजना मध्ये 9 निजी क्षेत्रका प्रवर्तक कम्पनी रहेका छन् जसको कुल क्षमता 625 मेगावाट रहेको छ। सरकारी स्वामित्वको विद्युत प्राधिकरण अन्तर्गत नुवाकोटमा रहेका 4 संचालित आयोजनाहरूको 123.1 मेगावाट क्षमता प्रभावित भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले प्रारम्भिक अनुमान अनुसार निजी क्षेत्रका हाइड्रो पावरमा मात्र 5 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको जनाएको छ। त्रिशुली काठमाडौँ प्रसारण लाइन तथा स्याफ्रुबीस रसुवागढ़ी जोड्ने पासाङ लामु राजमार्गका विभिन्न ठाउँमा पहिरोले अवरूद्ध भएकाले आयोजनासम्म प्राविधिक टोली र हेभी उपकरण पुर्याउन कठिन भएको छ। लाङटाङ खोला आयोजनाको 2 ट्रान्समिसन टावर ढलेका छन् भने माथिल्लो त्रिशुली 3A को स्विच यार्ड नजिकैको डाँडो भाँसिएकाले रोकथामको काम थालिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पहिरो सफा गर्ने र नदीको सतह घट्ने बित्तिकै आकस्मिक मरमत गरी 1-3 हप्ताभित्र संचालनमा रहेका आयोजनाबाट क्रमशः बिजुली उत्पादन शुरू गरिनेछ।
3: शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 35.92 अंकले घटेर 2558.35 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा निर्जीवन बीमा समूह 3.90% ओह्रालो लागेको छ। आज 252 कम्पनीको शेयर घटेकोमा 23 बढ़ेको छ। त्यस्तै इमर्जिङ नेपाल, कामना सेवा विकास बैंक र नेशनल लघुवित्तको शेयर भने गडबड़ भएको छैन। आज रसुवागढ़ी हाइड्रो पावर र मैलुङ खोला जलविद्युतको शेयर 15% घट्यो। बजार उच्च अंकले घटेको दिन सर्वोत्तम पेन्ट्सको शेयर 15% बढ़ेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.10 अर्ब कारोबार भएकोमा आज 348 कम्पनीका 1.35 करोड़ कित्ता शेयर 4.77 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: नेपाल टेलिकमले रसुवा बाढ़ीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निशुल्क गरेको छ। 2 दिनका लागि प्रभावित क्षेत्रमा अनलिमिटेड भोइस सेवा, प्रतिदिन 2 GB डाटा तथा 50 SMS निशुल्क गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो।
3: नेपाल दर्पणमा अब विदेशका खबर। पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा 14 जना नवजात शिशुको ज्यान गएको छ। सरकारी अस्पताल पाकिस्तान इन्स्टिच्यूट अफ मेडिकल पीआईएमएसको प्रसूति कक्षमा आज बिहान 6:30 बजेतिर आगलागी भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। 9 जना बाल बालिकाको तत्कालै र अन्यको बाल कक्षमा सारेर उपचार गर्ने क्रममा ज्यान गएको खबरमा उल्लेख छ। आगलागीको समयमा 15 जना बाल बालिका प्रसूति कक्षमा थिए। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अस्पतालमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। वहाँले तत्काल घटनाको छानबिन गर्न निर्देशन दिनुभएको छ। घटनाको छानबिन गर्न एउटा समिति गठन भएको छ। यो समितिले आगलागीको कारणबारे छानबिन गर्नेछ।
4: विदेशकै अर्को खबरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी निश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणका लागि आह्वान गर्नुभएको छ। महासचिव गुटरेसले हर्मुज जलमार्गको संकट समाधानका लागि गएको मार्चमा गठित कार्यदलले एक व्यवहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी पनि दिनुभयो। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र यसको कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने र पछि अरू उत्पादनहरूमा पनि विस्तार गर्न सकिने उहाँको भनाइ छ। हर्मुज जलमार्ग र लाल सागरमा भइरहेका निरन्तरका आक्रमण र अवरोधका कारण ऊर्जा मल र अन्य आधारभूत सामग्रीको ढुवानीमा गम्भीर असर परेको छ। त्यसै गरी युक्रेन द्वन्द्वका कारण तेल खाद्यान्न र कृषि उपज निर्यातका लागि महत्वपूर्ण मानिने सामुद्रिक मार्गहरू पनि खतरामा परेको उहाँले उल्लेख गर्नुभयो। महासचिव गुटरेसले सामुद्रिक मार्गको स्वतन्त्रता र अधिकारहरू अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र अर्बौं मानिसको जीवन निर्भर रहने खाद्यान्न एवं ऊर्जाको प्रवाहका लागि अत्यावश्यक रहेको बताउनुभयो।
3: नेपाल दर्पणमा अब एउटा खेल खबर। उत्तर कोरियाले जापानमा हुने एसियाली खेलकुदमा झण्डै 100 जना खेलाड़ी पठाउने भएको छ। विशौं संस्करणको प्रतियोगिताका लागि 14 वटा खेलका झण्डै 100 जना खेलाड़ी पठाउने उत्तर कोरियाको ओलम्पिक कमिटिलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। जापानसँग उत्तर कोरियाको सम्बन्ध प्राय तनावपूर्ण रहने गरेको छ। उत्तर कोरियाले विश्वव्यापी स्वास्थ्य संकटलाई कारण देखाउँदै सन् 2021 टोकियो ग्रीष्मकालीन ओलम्पिकमा टोली नपठाउने निर्णय गरेको थियो। सन् 2023 को हानजाउमा भएको अघिल्लो एसियाली खेलकुदमा उत्तर कोरियाले 18 वटा खेलमा 185 जना खेलाड़ी पठाएको थियो। त्यसबेला उत्तर कोरियाले 11 स्वर्ण 18 रजत र 10 काँस्य पदक जितेको थियो। यसपटकको टोलीको आकार भने त्यसको तुलनामा सानो छ। कोरियाली संचार माध्यमका अनुसार यो सानो टोलीले 3 वर्ष अघिको तुलनामा धेरै पदक जित्ने आशा व्यक्त गरेको छ। एसियाली खेलकुद जापानको आइसी नायोगोमा आउँदो सेप्टेम्बर 24 अक्टोबर 3 सम्म आयोजना हुँदैछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भोटेकोशी बाढ़ीका कारण जनधनको ठूलो क्षति, ज्यान गुमाउनेको संख्या 16 पुग्यो। बाढ़ी प्रभावित जिल्लाका पालिका 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा। उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन।
3: बाढ़ीपछि 384 पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन सकेन। पृथ्वी राजमार्ग गल्छी स्याप्रुव्यासी र मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्न आग्रह। 19 वटा पुल तथा रसुवा र नुवाकोटका 13 जलविद्युत आयोजनामा क्षति।
4: विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमा। विपद प्रतिकारमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सहसभापति लामिछानेको आह्वान।
3: पाकिस्तानको एक अस्पतालमा आगलागी हुँदा 14 जना नवजात शिशुको ज्यान गयो। घटनाको छानबिन गर्न समिति गठन।
4: र उत्तर कोरियाले एसियाली खेलकुदमा झण्डै 100 जना खेलाड़ी पठाउने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र मदन पौड्याल पनि विदा हुन्छौं। बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुहोला। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
5: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
6: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
7: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64-071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
10: 10 बेड आईसीयू सेवा
9: 10 बेड एनआईसीयू सेवा
10: 10 बेड एसडीयू सेवा
9: नर्मल डेलिभरी तथा सीएस सेवा
10: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान फोन 082-522-686 र 590-475
11: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू
13: दन्त परीक्षण तथा परामर्श सेवा
12: दाँतको एक्सरे
13: दाँत सफा गर्ने
12: दाँत निकाल्ने
13: दाँत भर्ने
12: दाँतको जरादेखि उपचार गर्ने
13: कृत्रिम दाँत लगाउने
12: बच्चाहरूको दाँतको विशेष उपचार
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
12: दाँतको कस्मेटिक उपचार
13: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोड्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
14: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9558725188 र 9848740188
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
4: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
11: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
16: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
4: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
16: हामी कहाँ उपलब्ध सेवाहरू
17: दाँत निकाल्ने
16: नयाँ दाँत राख्ने
17: झिक्न नपर्ने गरी दाँत राख्ने
16: दाँत भर्ने दाँत सफा गर्ने
17: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
16: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856-38443 र 9810-85-9772
18: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
19: अब के हुनु रे बाबु दाँत दुखेर मर्न लागिसके म त कुनै गैस हुन्छ भन्नु भने
18: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
4: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
20: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
4: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
20: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858-35952
0: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
21: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
22: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
23: ViaNet
24: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
25: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
26: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
27: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
25: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
24: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-525-601, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
28: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
25: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
29: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
25: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
30: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
25: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
30: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
25: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
31: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जेती दाग हटाइ भाडा चम्काउँछ अझ ठिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
32: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
33: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
32: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
33: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
32: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
33: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98-478-4683 र 98-478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोलादै के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
5: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ, आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
6: किन फिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
7: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
8: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
7: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
8: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
9: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
10: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
9: मेरी आमोइ नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
10: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
8: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857723894 9478714894।
11: खुसीको खबर,
12: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9860879194 र 9822856576।
11: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
13: किसानहरूका लागि खुसीको खबर,
12: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
13: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857723971।
12: तपाईँको बगैँचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
13: सृजना नर्सरी एन्ड एग्रोफार्म।
12: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
13: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट,
0: कौशी खेती का सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
0: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
3: संचालक सेवक राम भण्डारी। मोबाइल नम्बर 9858720178 र 9814411448।
0: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरुवात।
3: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो? ए मिरा पो, त्यस्तो केही होइन, त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन, के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
0: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
3: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
0: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
3: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईको, सेवा हाम्रो।
4: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
4: सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
0: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
4: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
0: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
4: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
0: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
4: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
0: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
4: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
0: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
4: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
0: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
4: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
14: अन्य सवारी साधन सँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
15: मोडिफाई गरेर सवारी साधन नचलाउने,
14: सवारी साधन चलाउँदा सडकमा रहेका खाल्डा खुल्टीहरू तथा सडकको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
15: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
14: बाक्लो हुस्तु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने
15: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
14: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति एफएम 93.4 MHz द्वारा जनहितमा जारी सन्देश। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
16: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
14: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रहाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सोझो तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
2: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 97487071 र 98107381
6: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
7: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
8: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
7: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू फिङ्गरप्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
7: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
11: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
12: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
11: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
12: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
11: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
12: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
13: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
14: के भो बोलादै के गुनगुनाइरहेको?
13: हैन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
14: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
13: यति सजिलै?
14: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
16: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
17: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
17: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720308।
18: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
19: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
20: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
19: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
20: यसका बाजे लाटाले हाँडेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
21: हामी कहाँ साल सिसौ असना सांसो चौका झाल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
22: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुन्द्रासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578823894 98478813894।
23: खुसीको खबर।
15: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680719194 र 98228156।
24: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
25: किसानहरूका लागि खुसीको खबर।
15: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फेक्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
25: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 98578-23-971।
26: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
27: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
28: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारी का लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुदेना दाङ दाना फैक्ट्री नजिक संचालक बुद्धिराज पौडेल मोबाइल नंबर 9845327695 9810126000 एक पटक सेवा करने मौका दिनुहोस्।
0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808064071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ

0: संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्यू आइरहने गन्ध बासना थाहा नपाउने पिनास भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
0: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825219904।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोन छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
4: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
5: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
4: 10 बेड आइसीयू सेवा,
5: 10 बेड एनआइसीयू सेवा,
4: 10 बेड एसडीयू सेवा,
5: नर्मल डेलिभरी तथा सीएस सेवा,
4: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
5: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
4: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
6: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
8: दन्त परीक्षण तथा परामर्श सेवा,
7: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
7: दाँत निकाल्ने,
8: दाँत भर्ने,
7: दाँतको जरादेखि उपचार गर्ने,
8: कृत्रिम दाँत लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
8: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
7: दाँतको कस्मेटिक उपचार,
8: साथै मुखमा आउने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
0: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9848404188।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
0: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यान

0: को माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोला चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
2: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
2: हामी कहाँ उपलब्ध सेवाहरू:
4: दाँत निकाल्ने,
2: नयाँ दाँत राख्ने,
4: झिक्न नपर्ने गरी दाँत राख्ने,
2: दाँत भर्ने, दाँत सफा गर्ने,
4: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
2: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
5: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
12: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
11: ViaNet
13: नजिक सबै भन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 MHz।
14: तपाई सँगसँगै

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढ़ीपछि बेपत्ताहरूको खोजीका लागि सुरक्षा निकाय र सरकार मातहतका निकाय सक्रिय। तीन जिल्लालाई संकटग्रस्त घोषणा। उद्धार र राहतमा लाग्न सभामुख अर्यालको निर्देशन।
1: गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु, यस दुखद घड़ीमा राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ।
0: विभिन्न जल विद्युत आयोजनामा कार्यरत इन्जिनियर सहित 60 जना कर्मचारी र बैंकका 25 जना सम्पर्कविहीन। केही सुरक्षा पनि बेखबर। स्वास्थ्य सावधानी अपनाउन सरकारको अनुरोध।
2: उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने।
0: पृथ्वी राजमार्ग मुगलिन नारायण घाट सड़क खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना। सचेत रहन मौसमविदको सुझाव।
3: कोशीको पहाड़ र तराई, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागमा मात्रै एकै ठाउँमा भारी सम्मको पानी पर्न सक्छ।
0: र अस्ट्रेलियामा जारी टप एण्ड टी20 श्रृंखलामा नेपालको लगातार दोस्रो जीत। भोलि किंग्स मेनसँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बाढ़ी प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्नु सरकारको उचित कदम हो, तर घोषणा मात्र पर्याप्त छैन। भोटेको सी बाढ़ीले पुर्याएको क्षतिको यकीन गर्दै सम्पर्कविहीन नागरिकको तत्काल खोजी, घाइतेको निशुल्क उपचार र विस्थापितको सुरक्षित पुनर्स्थापना राज्यको पहिलो प्राथमिकता हुनुपर्छ। अब राहत र उद्धारसँगै जोखिमको दीर्घकालीन अध्ययन, पूर्व सूचना प्रणालीको सुदृढ़ीकरण र नागरिकको सुरक्षा सुनिश्चित गर्ने ठोस कदम चाल सरकारको मुख्य दायित्व हो। अब खबर सन्तोषी रावलबाट।
5: रसुवास्थित बोटेको सीमा आएको बाढ़ीका कारण मृत्यु हुनेको संख्या 72 पुगेको छ। अहिलेसम्म 72 जनाको शव भेटिएको प्रहरी प्रवक्ता डीआईजी अभि नारायण काफ्लेले बताउनुभयो। रसुवा, नुवाकोट, धादिङ र चितौन स्थित नदी तटीय क्षेत्रकामा शव भेटिएको हो। पिटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको उहाँको भनाइरहेको छ। बाढ़ीमा परेका 28 जना प्रहरी कर्मचारी पनि सम्पर्कमा छैनन्। आज बिहान 9 बजेतिर चीनको तिब्बत तर्फबाट आएको लेदो खोलाको बाढ़ी रसुवाको भटेको सीमा मिसिएर ठूलो क्षति भएको हो। बाढ़ीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत 67 प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन्। अहिलेसम्म 88 जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। 6 वटा हेलिकप्टरबाट बाढ़ी प्रभावितहरूको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिकाहरूलाई सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद आकस्मिक बैठकले 3 जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त घोषणा गरेको निर्णय गरेको छ। मन्त्री परिषद बैठकले भोटेको सी बाढ़ीबाट घाइते भएकाहरूको निशुल्क उपचार गर्ने र त्यसका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेनाले व्यवस्था मिलाउने गरी जिम्मेवारी तोकिएको छ। बैठकले घाइते तथा विचल्लीमा परेकाको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको छ। बैठकका निर्णयका बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
2: र तल्लो तटीय क्षेत्रमा भोटेकोसी नदीमा आएको भीषण बाढ़ीबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्दै उक्त घटनामा परि मृत्यु हुने परिवार प्रति हार्दिक संवेदना व्यक्त गर्ने र मृतकहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने, उक्त घटनामा घाइते भएका एवं विचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने। यस कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने, घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थित व्यवस्थापन समितिले मिलाउने, अवरूद्ध हुन पुगेको सड़क पुनः सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने।
5: बैठकले बाढ़ीबाट अवरूद्ध सड़क र खानेपानीको व्यवस्था मन्त्रालयले मिलाउने, विद्युत आपूर्ति शुरू गर्न ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले मिलाउने तथा घटनामा परेर ज्यान गुमाउनेका परिवारलाई कानून अनुसार क्षतिपूर्ति उपलब्ध गराउने लगायतका विभिन्न 10 निर्णय गरेको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण रसुवाको स्याप्रे बीसीमा निर्माणाधीन 20 मेगावाटको लाङटाङ खुला जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर सहितका 60 कर्मचारी सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था इपान नेपालका सचिव विजय मोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियर सहित 60 जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गर्नुभयो। रसुवा बाढ़ीका कारण 8 वाणिज्य बैंकका 26 कर्मचारी सम्पर्कविहीन छन्। तिब्बतबाट आएको बाढ़ीका कारण भोटेकोशी र त्रिशुली आसपास विभिन्न बैंकका 8 शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन्। नेपाल बैंकर्स एसोसिएशनका प्रमुख कार्यकारी अधिकृत सीईओ अनिल शर्माले हालसम्म विभिन्न क्षेत्रका 8 शाखामा कार्यरत 26 कर्मचारीसँग सम्पर्क हुन नसकेको जानकारी दिनुभयो। बैंकका शाखाहरू पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा रहेको बताउनुभयो। रसामा आएको विनाशकारी बाढ़ीको सम्भावित कारण नेपाल चीन सीमा क्षेत्रमा गएको हिम चट्टान पहिरो हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले सेटेलाइट तस्वीरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययन अनुसार नेपाल चीन रसुवागढ़ी नाकाबाट करिब 20 किलोमिटर उत्तरतर्फ नेपाल चीन सीमा क्षेत्रमा हिम चट्टान पहिरो गएको देखिएको जानकारी दिएको हो। उक्त हिम चट्टान पहिरोका कारण लिन्दे खोलामा ठूलो मात्रामा गिग्रान सहितको बाढ़ी आएको र बाढ़ी टिमुरे हुँदै त्रिशुली नदीमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ। आजको संसद बैठकमा पनि सांसदहरूले रसुवा बाढ़ीपछि उद्धार र पूर्व सतर्कताका बारेमा सरकारको ध्यान आकर्षण गराएका छन्। संसद बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले रसुवामा गएको बाढ़ीबाट प्रभावितहरूको खोजी राहत तथा उद्धारका लागि विभिन्न देशहरूसँग समन्वय भइरहेको बताउनुभयो।
6: सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
5: यसैबीच पृथ्वी राजमार्ग मुगलिङ नारायण घाट सड़क खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द गरिएको छ। आज रातीको समयमा सवारी आवागमन बन्द गरिएको हो। रातीको समयमा जोखिमको अवस्था पहिचान गर्न कठिन हुने भन्दै सम्भावित दुर्घटना तथा मानवीय क्षति हुन नदिन सवारी आवागमन बन्द गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले जानकारी दिनुभयो। प्रहरीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र सुरक्षित रहन अनुरोध गरिएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
3: अहिले देशभर नै बाधा नआएको अवस्था छ। यति बेला वर्षाको कुरा गर्नु पर्दाखेरि विशेष गरेर लुम्बिनी बागमती कर्णाली सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र यो कोशी प्रदेशका पनि यो दुई ठाउँमा चाहिँ अहिले मध्यमसम्मको वर्षा भइरहेको छ भने मध्य प्रदेशमा चाहिँ अहिले कति वर्षा भइरहेको अवस्था छैन। आज रातिको हकमा चाहिँ यो कोशीको पहाड़ र तराई बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागमा मात्रै यो दुई ठाउँमा भारीसम्मको पानी पर्न सक्छ र त्यस बाहेक चाहिँ वर्षाको गतिविधि चाहिँ अहिले केही ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा आउन सक्ने चाहिँ देखिन्छ। त्यस्ता यो पूर्वदेखि पश्चिमसम्मको भूभागमा विशेष गरेर कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा अति बढी ठाउँमा र यो कर्णाली चतुर्थ पश्चिम प्रदेशमा अति कम ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा आउन सक्छ।
5: यस्तै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी र मधेस प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। स्नातकोत्तर तहको एमजीटी 522 इन्टरनेशनल बिजनेस विषयको परीक्षा बाढ़ी प्रभावित नुवाकोटका परीक्षा केन्द्रमा स्थगित गरिएको छ। त्रिविका अनुसार त्रिभुवन त्रिशुली विश्वविद्यालय क्याम्पसमा परीक्षा स्थगित गरिएको हो। भोलिका लागि तालिका बनाइएको उक्त परीक्षा स्थगित गर्ने त्रिवीले जानकारी गराएको छ। अर्को सूचना जारी नभएसम्म उक्त केन्द्रको परीक्षा स्थगित गरिएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। आज भइएको खेलमा नेपालले एसीटी कमेट्सलाई 4 विकेटले पराजित गरेको हो। एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कप्तान कुशल भुर्तेले सर्वाधिक 61 रन बताउनु भएको थियो। अब अर्को खेलमा भोलि बिहान किङ्स मेनसँग खेल्नेछ।
0: समयमा नै बाढ़ीबारे सूचना आउन नसक्नुको कारण
7: नेपालको स्टेशनलाई चाहिँ त्यसले हानिहाल्यो र त्यसलाई ड्यामेज गरिदियो। त्यसपछि हाम्रो रिडिङ भएन, तर हाम्रो सिडियो त्यहाँको रसुवाको सिडियो कार्यालयबाट प्राप्त जानकारी गृह मन्त्रालयको मार्फतबाट आइसकेपछि तुरन्तै हामीले एसएमएस अलर्ट चाहिँ जारी गर्यौं।
0: पूर्व सूचना प्रणालीमा के नेपाल चुकेको हो? कुराकानी आजको आकस्मिक बाढ़ीले उठाएका गम्भीर प्रश्न, कारण क्षति र अबको जोखिम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
9: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब बाँकी खबर। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले प्राकृतिक विपत्ति र बाढ़ी पहिरोको विषम परिस्थितिमा हवाई भाड़ा वृद्धि नगर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। विपदको समयमा सड़क यातायात अवरूद्ध भएको मौका छोपी एयरलाइन्सहरूले मनपरी भाड़ा बढ़ाएको भन्दै यात्रुहरूबाट तीव्र गुनासो आएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो। प्राधिकरणको हवाई यातायात विभागले आज आन्तरिक उडान भर्ने सबै वायु सेवा कम्पनीहरूलाई पत्राचार गर्दै विपत्तिको समयमा सर्वसाधारणको हितलाई ध्यानमा राख्न सचेत गराएको हो। बाढ़ीले 7 विद्युत आयोजनामा क्षति पुर्याएको छ। ऊर्जा मन्त्रालयका अनुसार 431.1 मेगावाट बिजुली क्षतिका कारणले प्रणालीबाट बाहिर गएको छ। रसुवा गढ़ी विद्युत आयोजनाको 111 मेगावाटमा क्षति पुगेको छ। चिलिमेको 22, लाङटाङको 20, अप्पर त्रिशुली 3160, त्रिशुली विद्युत आयोजनाको 24, देवीघाटको 14 र विद्युत प्राधिकरणको सोलर प्रणालीको 25 मेगावाट गरी कुल 4 431.1 मेगावाट विद्युत प्रणालीबाट बाहिर रहेको मन्त्रालयले जानकारी गराएको छ। यसैबीच रसुवा स्थित भोटेकोशी नदीमा आज बिहान आएको विनाशकारी भीषण बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैर आवासीय नेपाली संघ एनआरएनले तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले संघले यो निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोले उल्लेखनीय भूमिका खेलेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले एसिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडी एवं सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीहरूसँग वहाँकै निवासमा भएको भेटघाटमा स्थापनाकालदेखि नै नेपालका सामुदायिक रेडियोहरूले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भएको हो। एसिया प्रशान्त प्रसारण विकास संस्थाको 24 औं साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला काठमाण्डुमा आयोजना भएको र यसले बाल पोषणमा संचारको भूमिका, संसदीय अभ्यास, डिजिटल सुशासन र प्रसारणमा एआई तथा नयाँ प्रविधिको रूपान्तरणको विषयमा छलफल गरेर एसियाका प्रसारकहरूको अबको मार्गदर्शन तयार पारेको थाहा पाउँदा खुशी लागेको उहाँले उल्लेख गर्नुभयो। भेटमा अकोर्याबका अध्यक्ष अर्जुन गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सामुदायिक रेडियोले गरेको योगदानको स्मरण गर्दै रेडियोको स्थायित्वका लागि राज्यले महत्वपूर्ण ढंगले लिनुपर्ने बताउनुभयो। आजको आकस्मिक बाढ़ीले कति क्षति पुर्यायो अझै यकीन भइसकेको छैन, तर यसले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याएको अनुमान गर्न सकिन्छ। आजको आकस्मिक बाढ़ी किन आयो, यसका सम्भावित कारणहरू के हुन् र आगामी दिनमा कस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिम बाढ़ीका अध्येता श्री कमल द्विवेदीसँग हामीले कुराकानी गरेका छौं। यस विषयमा एकैछिन पछाडि तपाईँले उहाँको कुराकानी सुन्न सक्नुहुनेछ। अहिले भने विज्ञहरूका अनुसार समयमै पूर्व सूचना दिन सकेको भए भोटेकोशी बाढ़ीमा भएको क्षति धेरै हदसम्म कम गर्न सकिन्थ्यो। चीनको तिब्बतबाट आएको बाढ़ीबारे नेपालमा समयमै सूचना प्रवाह हुन नसक्नुको कारण के हो, यसै विषयमा सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले भन्नुभयो,
12: फर्मली चाहिँ अब आएको होइन, तर हाम्रो नेपालको टिम र त्यहाँको तिब्बतको त्यहाँ युनिभर्सिटी, ठ्याक्कै मलाई युनिभर्सिटीको नाम त याद भएन, जस हाम्रो टिम त्यहाँ छ, उहाँले चाहिँ तिब्बतमा रहेको टिमले यो विश्लेषण गर्दैछ कि हामीसँग पहिला पनि उहाँले काम गर्नुहुन्थ्यो, अनि त्यो विश्लेषण गर्दाखेरि चाहिँ त्यो केही चाहिँ जो हिम पहिरो आएर हो नि त यो के ताल बनेको, त हिम पहिरो आएर ताल बनेको हुनाले चाहिँ केही चाहिँ पहिलो फुटेर आयो, तर अझै पनि उहाँको एनालाइसिसमा विश्लेषणमा अझै पनि ताल छ र त्यो आउने सम्भावना, त्यो फुट्ने सम्भावना, एकैचोटि पनि फुट्ने सम्भावना हुनसक्छ भनेर चाहिँ हामीलाई खबर आएको हुनाले चाहिँ हामीले 24 घण्टासम्म अलर्टमा बस्नलाई र त्यो ठाउँमा नजानलाई चाहिँ भनेका छौँ। तर अब पहिलो जुन ट्रिगर भयो, पहिलो चाहिँ ठुलो एक खालको ताल बनेको ताल फुट्यो, त्यो जस्तो सायद अब नहुनु पनि सक्छ, तर अहिले नै चाहिँ हामी सुरक्षित छौँ भन्ने अवस्था पनि नभएको हुनाले चाहिँ हामीले चाहिँ अब लाइफ जोगाउने हो होइन, लाइफ सेभिङ गर्ने हो, त्यो हुनाले चाहिँ अहिले नै चाहिँ त्यो घटनास्थलमा अहिले नै आफ्नो त्यो घरमा जुन ठाउँमा चाहिँ त्यो भएको छ त्यही ठाउँमा चाहिँ जान चाहिँ अलि सुरक्षित हुँदैन कि भन्ने किसिमले हाम्रो विश्लेषण हो।
13: अझै पनि जोखिम छ, त्यो क्षेत्रमा फर्केर नजाऊ भन्ने हो छोटकरीमा भन्नु
12: हो, छोटकरीमा त्यति हो।
13: जुन अगाडिको जुन बाढ़ी आयो त्यो बाढ़ी बारे चाहिँ अब चीनबाट आएको भन्ने छ नि त, यहाँहरूलाई खबर प्राप्त भएको थियो कि थिएन?
12: त्यहाँबाट खबर त्यसै त आएन, तर पछि चाहिँ अब जब नेपाली हाम्रो भूभागमा आयो, नेपाली भूभागमा आइसकेपछि चीनबाट पनि एउटा एसएमएस हामीलाई आयो र त्यो एसएमएस आउने बित्तिकै नेपाली भागमा हाम्रो स्टेशनलाई, नेपालको स्टेशनलाई चाहिँ त्यसले हानि हाल्यो र त्यसलाई ड्यामेज गरिदियो, त्यसपछि हाम्रो रिडिङ भएन। तर हाम्रो सिडियो त्यहाँको रसुवाको सिडियो कार्यालयबाट प्राप्त जानकारी गृह मन्त्रालयको मार्फतबाट आइसकेपछि तुरन्तै हामीले एसएमएस अलर्ट चाहिँ जारी गर्यौं र त्यो जारी गरेपछि पछि हामीले त्यो देख्यौं पनि त्यो खालको अवस्था, त्यो हुनाले लाइफ सेभिङमा तुरन्तै एसएमएस अलर्टले चाहिँ सहयोग गरेको चाहिँ देखिन्छ। धेरै मान्छेहरू भागेर डाँडातिर लागेको अवस्था र अझै पनि सुरक्षित भएर बसिराखेको अवस्था पनि छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तिमुरेमा आकस्मिक बाढ़ीको कारण के
14: अकस्मात चाहिँ नि त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन
0: अबको जोखिमबारे विज्ञको विश्लेषण कुराकानी बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
15: खुशीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान सात बजेदेखि साँझ सात बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङ फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918
16: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
15: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
16: सम्पर्क पवन तेल मिल तुलसीपुर नौ पुलचोक बेलुवा जाने बाटो बाह्रघर माथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 98-417-55-65 सधैं सेवा गर्ने मौका दिनुहोस्
17: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz
0: बाढ़ी हिम पहिरो र हिमताल फुटेर आएका छन् आजको बाढ़ीको सम्भावित कारण भने के होला आगामी दिनमा कस्तो जोखिम हुन सक्छ नागरिकका सवालमा हिम बाढ़ीका अध्येता श्री कमल द्विवेदीको जवाब अबको पालोमा नवीन साई ठकुरीजीको जिज्ञासा छ आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना कसरी थाहा पाउन सकिन्छ बाढ़ीको पूर्व सूचना कति समय अघि प्राप्त हुन्छ कुन कुन क्षेत्रमा बाढ़ीको जोखिम हुन्छ बाढ़ीबाट जोगिन स्थानीय वासिन्दाले के कस्ता सावधानी अपनाउनुपर्छ र आकस्मिक बाढ़ी आएमा सरकारले तत्काल उद्धार र राहतका लागि के कस्ता व्यवस्था गर्छ भनेर उहाँको धेरै जिज्ञासा छ यो जिज्ञासा चाहिँ अहिले सबैको मनमा भएको जिज्ञासा
14: भनिहाल्छु के गर्ने सर्वसाधारणले के गर्ने यस्तो बाढ़ी आउँदा भन्दा माथिल्लो क्षेत्रमा जाने जस्तो खोलाको नजिक नजाने खोलामा गएर भिडियो बनाउने टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने जस्तो हामीले एउटा दुःखद कुराहरू के पनि सुनेका छौं भनेदेखि बाढ़ी भनेर हेर्न जाँदाखेरि चाहिँ नि सुरक्षित ठाउँमा भएको मान्छे पनि बाढ़ी हेर्न भनेर खोला नजिक जाँदाखेरि चाहिँ त्यसले बगाएको चाहिँ नि घटना पनि पोखराको चाहिँ सन् 2012 चाहिँ जुन घटना थियो वैशाख 23 थियो है त्यसमा चाहिँ नि देखिएको थियो भन्दा अहिले पनि कतिपय मान्छेहरू बाढ़ी आयो भन्दा उत्सुकतापूर्वक चाहिँ ती खोलातिर गएको देखिन्छ र जुन साधारण बाढ़ीको भन्दा यो फरक किन पूर्वानुमान यसलाई पनि हामीले पनि अलिकति यसमा चाहिँ केही अनुसन्धान हुन थालेको छ यसको यस्तो खालको बाढ़ीको हिमबाढ़ीको पनि पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन तर के छ भने सामान्य बाढ़ीमा चाहिँ पानीको सतह कति बढ़दै जान्छ र कहाँ कति बेरमा आइपुग्छ भन्ने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि यस्तो खालको बाढ़ी जुन छ यो माथिल्लो उसमा चाहिँ जस्तो यदि यसरी पूर्वानुमान गर्न सक्ने चाहिँ हामीले प्रविधि विकास गर्न सक्यौं भने चाहिँ कमसेकम हामीले मानवीय क्षति एकदम न्यून गर्न सक्थ्यौं
0: अर्को चाहिँ विशाल बादशाह कुंवरजीको कमेन्ट रहेको छ उहाँले हेलो नमस्कार भन्नुभएको छ नमस्कार छ विशालजी यो बाढ़ी कसरी आयो पानी परेको पनि थिएन त्यति साह्रो कसरी आयो यो बाढ़ी भनेपछि केही उपाय छ भने बताइदिनुहोस् न भन्नुभएको छ
14: अब यो अघि मैले अलिकति यो बारेमा त भने होइन यो बाढ़ी सामान्यतया पानी यस्तो हो अब अहिले मैले तपाईँलाई भने अघि अलिकति भनिसकेँ मैले यो बारेमा माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो भिरालो जमिनमा रहेको माटो ढुङ्गा जुन चाहिँ नि पग्लिन गएर अकस्मात चाहिँ नि त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन अब अहिले किनभने हाम्रो तापमान वृद्धिको कारणले गर्दाखेरि जमेर बसेको चाहिँ नि क्षेत्र अहिले माथि माथि सर्दै गइरहेको छ नि त मतलब हिजो जमेको ठाउँ आज पग्लिसकेको छ कतिपय ठाउँमा भने त्यही ठाउँमा वर्षा जस्तो हिमालको पारिपट्टि भनेको असाध्य भोट भनौँ न हाम्रो असाध्य थोरै पानी पर्ने ठाउँ हो र त्यहाँ धेरै त्यहाँ जस्तो पर्ने पानी जुन छ त्यहाँ चाहिँ नि हाम्रो यहाँको जस्तो ठूलो पानी नपरे पनि लामो समय परेको पानीले चाहिँ यस्तो खालका प्रकोप निम्त्याउन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ नि ठम्याइ हो।
0: आकस्मिक बाढीबारे जान्न मन लागेको कुनै पनि जिज्ञासा कमेन्ट गर्नुहोस् भनेर हामीले केही समय अगाडि पोस्ट राखेका थियौं। त्यहाँनिर चाहिँ कमेन्ट आएको छ, थुप्रैजनाको कमेन्ट छ। एसके कार्केजीले लेख्नु भएको छ, यस्ता खालका आकस्मिक घटना हुँदा त्यहाँभन्दा तलका एरियामा ठूलो साइरन बज्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो तर विडम्बना नै भयो भनेर उहाँले आफ्नो विचार राख्नु भएको छ। यसमा तपाईँको के छ?
14: हो, अब साइरन पनि भन्दा पनि अहिले अहिले राम्रो पक्ष चाहिँ के थियो भनेदेखि हामीसँग मोबाइल फोन जस्तो पहिला चाहिँ जस्तो अहिले भन्नुहोस् न यस्तो खालको बाढीहरू आउँदाखेरि यसरी अहिले बाढी आउँदा आउँदैका खबरहरू हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटे अहिले हेर्न पायौं नि किन यो कम यो चाहिँ यो संचारको विस्तारले गर्दा नै हो होइन। र अब त्यो साइरन मात्रै होइन जस्तो तपाईँको अब के गर्ने सबभन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेलाई चाहिँ के गर्ने यस्तो बाढी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ नि शिक्षाको चाहिँ नि जरूरी छ। जस्तो अब मैले भने नि खोला मैले एक दुईवटा त्यो भिडियो क्लिपमा दुःखद के देखेँ भने बाढी आएपछि बाटै बाटो भागेपछि त्यही बाढीलाई जित्न त उसले सक्दैन कुदेर होइन दौडेर भनेपछि ऊ त माथिल्लो पहाड़तिर पो भाग्ने हो त होइन माथिल्लो भागमा भागेदेखि पो बाँचिन्छ त। अब त्यो खोलै खोला अथवा बाटै बाटो भाग्दाखेरि त त्यो बाढीले चाहिँ नि बगाइहाल्छ होइन भन्दा सोरेर लग्छ भनेपछि कतिपय एउटा मैले देखेको चाहिँ पहाड़तिर भाग्ने भन्दा चाहिँ नि भन्दा पानीको खोलाको सतहभन्दा माथितिर जाने हो त्यही सतहमा दौडिने होइन तल त झन् जाने भएन होइन त्यसोमा चाहिँ अलिकति शिक्षाको कमी नै छ। अब यसमा चाहिँ अलिकति म के जोड्छु भनेदेखि नि यो अरू बाढी जस्तो साधारण रूपमा चाहिँ यो यसलाई चाहिँ हामीले व्यवहार गर्न सक्दैनौ भन्ने मेरो मत चाहिँ त्यस्तो हो तर अब त्यसबारेमा धेरै सुनवाई चाहिँ नि भएको छैन।
0: गाह्रो समयमा छौं तर अझै पनि जोखिम छ र सावधानी अप्नाउनु पर्ने त छँदै नै छ। तपाईँको अनुमानमा चाहिँ अब कति जति क्षति हुन सक्ने खालको चाहिँ देख्नुहुन्छ यो बाढीले?
14: त्यो अनुमान त अब आर्थिक क्षति भयो मानवीय क्षति चाहिँ कस्तो समस्या अब हुन जान्छन् जो मान्छे अब भागेको सम्पर्कमा आउनु पनि होला सायद कतिपय मान्छेहरू पहाड़का कुना काप्चामा लुकेर बसेका
0: कोही त ओडारमा छौ भन्दै हुनुहुन्थ्यो अघि
14: त्यो पनि चाहिँ सायद अब आउँदै जाला भोलि पर्सिसम्ममा त्यो कुराहरू बाहिर आउँदै जाला। तर अब यसको दुर्भाग्य के हुन्छ भने यसमा एकदम धेरै चाहिँ ग्याग्रान सहितको बाढी हो यो मैले त्यही भएर यस्तो बाढीले चाहिँ हिमबाडी भन्ने मैले नामाकरण गरेको छु होइन माथिबाट त्यो त्यस कारणले गर्दा ती कतिपय क्षति मानवीय क्षति चाहिँ बाहिर नआउनु पनि सक्छ किनभने त्यो हराउने मात्रै अब किन त्यो पुरिन्छ त्यो निकाल्नै सकिँदैन जस्तो भेटिँदैन जस्तो सेतीबाढीको बेलामा पनि कतिपय चाहिँ नि हामीले चाहिँ हराएको व्यक्तिहरूको चाहिँ हामीले केही अवशेषहरू नै भेट्टाउन त्यहाँ सकिएन खोल अब त्यो ठूलो परिमाणमा चाहिँ नि जुन ग्यागरानले पुरिदिएको हुन्छ नि त्यो पानी मात्र होइन यो पानी भए पो त्यो खोज्न सकिन्थ्यो होला होइन गेगरानले पुर दिने हुँदाखेरि धेरै सकिँदैन तर क्षति धेरै ठूलो भएको अनुमान छ मेरो पनि। अब विद्यालयको अब एउटा मलाई अलिकति दुःखद कुरा के लाग्न गयो भनेदेखि जस्तो रसुवाबाट केरुङबाट चाहिँ नि त्यो बाढी चाहिँ तल आउँदै गर्दाखेरि जस्तो त्रिशुली बजारसम्म हामीले स्कूलसम्मलाई पनि हामीले चाहिँ नि त्यसलाई चाहिँ एक प्रकारले ऊ गर्न सकेनौ के त्यो एउटा हाम्रो कमजोरी रह्यो कि भन्ने जस्तो लाग्छ मलाई होइन अब तल खबर गरिरहने पनि अवस्था त्यहाँ
0: तर चीनको अब तिब्बतबाट बाढी आउँदै गर्दाखेरि नेपाल प्रवेश गर्दै गर्दाखेरि नेपालमा समयमै यो जानकारी चाहिँ यस्तरी बाढी आउँदैछ ड्याम फुटेको छ भन्ने खालको आएको भएदेखि अलिक क्षति कम हुन सक्छ कि मानवीय क्षति
14: जुन बाँध जहाँबाट यो सुरु भयो नि यो बाढी त्यो निर्जन स्थान हो जहाँसम्म लाग्छ मलाई होइन र त्यसपछि जब कहाँबाट सुरु अब यो प्रत्यक्ष थाहा हुन गयो भन्दा जुन रसुवा भन्सार कार्यालय भएको एरिया जुन छ हाम्रो केरुङ नाका जुन छ त्यहाँ बाढीले क्षति गरिसकेपछि चाहिँ भयो। अब एउटा समस्या के हुन गयो भने त्यहाँ कतिपय अब प्रहरी चाहिनेहरू पनि हराइरहनु भएको छ भन्ने कुरा आएको छ।
0: रसुवा बाढीका कारण बगाएका हालसम्म 72 जनाको शव भेटिएको छ। जलविद्युत आयोजनाहरूमा 190 जना सम्पर्क विहीन छन्। बाढीका कारण सम्पर्क विहीन भएका पर्यटकको संख्या 403 पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार 341 जना विदेशी र 65 नेपाली पर्यटक र सम्पर्क विहीन भएका छन्। बाढ़ी प्रभावितको उद्धार खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपति पौडेलको आग्रह छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढ़ीका कारण ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै पीड़ित परिवारलाई सरकार साथमा रहेको बताउनु भएको छ। बाढ़ीले त्रिशुली स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय क्षतिग्रस्त भए पनि समयमै सतर्कता अपनाइएका कारण स्कूलभित्रको ठूलो मानवीय क्षति भने नभएको प्रधानाध्यापक राजेन्द्र दवाड़ीले बताउनु भएको छ। सरकारले विपदबाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई 3 महिना अवधिका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। र अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजमा नेपालको लगातार दोस्रो जीत भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: मेरी आमोइनी अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
3: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
3: यसका बाजे लाटाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे म चाहिँ गुटुङ टुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा
4: हामी कहाँ सार चिचौ असना सासु चौक झाल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
5: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुन्द्रासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558823894 9478814894
6: खुसीको खबर
7: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
8: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
9: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
10: किसानहरूका लागि खुसीको खबर
11: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 9857823971
12: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला
13: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ
14: हजुर तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल विभिन्न प्रजातिका फलफुलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रिका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
11: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एक पटक सेवा गर्ने मौका दिनुहोस्
15: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ
16: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ
17: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808464071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पार्नस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू।
10: 10 बेड आईसीयू सेवा,
9: 10 बेड एनआईसीयू सेवा,
10: 10 बेड एसडीयू सेवा,
9: नर्मल डेलिभरी तथा सीएस सेवा,
10: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
11: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
13: दन्त परीक्षण तथा परामर्श सेवा,
12: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
12: दाँत निकाल्ने,
13: दाँत भर्ने,
12: दाँतको जरादेखि उपचार गर्ने,
13: कृत्रिम दाँत लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
12: दाँतको कस्मेटिक उपचार,
13: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार। सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578251।

0: सुरदान
1: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601 मोबाइल नम्बर 97485060 11 र 98578440601।
2: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
2: हामी कहाँ उपलब्ध सेवाहरू:
4: दाँत निकाल्ने,
2: नयाँ दाँत राख्ने,
4: झिक्न नपर्ने गरी दाँत राख्ने,
2: दाँत भर्ने, दाँत सफा गर्ने,
4: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
2: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
5: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105977।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसकेमा त कहीँ गए सन्चो हुन्न भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578435952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
12: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
11: ViaNet
13: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
3: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
14: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
15: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
13: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 97487060 11 र 98108031380।
16: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
17: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छाना मनी हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केडी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार

0: टेक्नोलॉजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकल देखि दुई घर दक्षिण पूर्व तर्फ संचालन में आयोग सहर्ष जानकारी गराउँदछौं।
1: हाम्रा सेवाहरू फिंगर प्रिंट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीवी कैमरा र प्रिंटर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। मैकबुक सेटअप सर्वर कम्प्युटर सेटअप इंटरनेट एंड नेटवर्किंग सेटअप आईटी सपोर्ट एआई सर्विसेस र डाटा रिकवरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
0: थप जानकारी का लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नंबर 9847873923 र 9742965913। नोट सपोर्ट र सर्भिस को सुविधा पनि रहेको छ।
1: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
0: खुशीको खबर। तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थायराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
2: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाँडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
3: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
4: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोलादै के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
8: किन फिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
9: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
10: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
9: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दान प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
10: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
0: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
11: सृजना नर्सरी एन्ड एग्रो फार्म।
0: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
11: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
11: आजै सम्पर्क गर्नुहोस्। प्रदाता नर्सरी एन्ड एग्रोफर्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
0: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558720178 र 9814411448।
12: सृजना नर्सरी एन्ड एग्रोफर्म, हरियाली जीवनको सुन्दर शुरुवात।
0: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो? ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
11: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नंबर 0825209447। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
0: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
11: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
0: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
11: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
0: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
11: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
13: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

तपाईँ तपाईँहरूले सुनिरहनु भएको छ होइन ल सुन्न नभुल्नु होला है।

0: इतिहासका अन्य विवरणहरू पनि
1: 8 बजेर 37 मिनटमा जना विदेशी नागरिक सहित 484 जना पर्यटक सम्पर्क विहीन भएका नेपाली अधिकारीहरूले जनाएका छन्। नेपालको पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कको
2: उद्धार गरिएको छ। सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई उद्धार कार्यमा परिचालन गरेको प्रधानमन्त्री शाहले बताएका छन्। त्यसअघि बाढीको सम्भावित कारणबारे संसदलाई जानकारी गराउँदै नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले भने,
3: अत्यन्त प्रारम्भिक सूचनाका अनुसार 8 बजेर 37 मिनटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेको र त्यसका कारणले गर्दा बाढ़ी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्। त्यसलाई थप भेरिफाई गर्नुपर्ने आवश्यकता देखिन्छ।
2: नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल बाढ़ीमा परि घाइते भएका मानिसहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गर्नु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु पहिलो प्राथमिकता भएको नेपाल सरकारले जनाएको छ। अकस्मात आएको बाढ़ीमा परिहालसम्म 391 जना विदेशी नागरिक सहित 484 जना पर्यटक सम्पर्कविहीन भएका नेपाली अधिकारीहरूले जनाएका छन्। नेपालको पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कविहीन भएका मध्ये सबैभन्दा बढ़ी भारतीय नागरिक छन्। सम्पर्कविहीन हुनेमा नेपाल सहित अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा लगायत 27 देशका नागरिक रहेका बोर्डले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गर्दै नेपाललाई सम्भावित सबै सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन्। अस्ट्रेलिया, युरोपेली संघ, फिनल्याण्ड, फ्रान्स, नर्वे, स्विट्जरल्याण्ड र युकेले एउटा संयुक्त वक्तव्य जारी गर्दै बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। पाकिस्तानमा सरकारद्वारा संचालित मध्ये एउटा मुख्य अस्पतालमा आग लागि हुँदा कम्तीमा 14 जना नवजात शिशुहरूको ज्यान गएको छ। अधिकारीहरूका अनुसार इस्लामाबाद स्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको नवजात शिशु वार्डमा आग लागि भएको थियो। तेस्रो तलामा रहेको उक्त वार्डमा पुग्नका लागि उद्धारकर्मीहरूले भर्याङको प्रयोग गरिरहेको भिडियो फुटेजमा देखिन्छ। परीक्षाको तनाव झेल्न औषधिहरूको दुरूपयोग गर्ने युवाको संख्या बढ़दो क्रममा रहेको चीनको लागू औषध नियन्त्रण आयोगले जनाएको छ। दबावपूर्ण अध्ययन समयावधि, एक्लोपनको महसुस र कड़ा छनौट प्रक्रियासँग जुझ्न विद्यार्थीहरूले नियमनमा नपर्ने औषधिहरू अनलाइनबाट किन्ने गरेको पाइएको छ। नियमनकारी निकायहरूले खोकीसहितका औषधिको पहुँचमा तत्काल कड़ाई गरेपछि विद्यार्थीहरू विकल्पमा गएको पनि पाइएको छ। र होर्मुज जलमार्ग पुनः खुल्न सक्ने आशा बढ़िरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने क्रम जारी छ। उक्त रणनीतिक जलमार्गबाट जहाजहरूलाई कसरी जान दिने भन्ने बारे तेहरान र ओमानले फेरि वार्ता शुरू गर्दा कच्चा तेलको मूल्य यो सत्ता 8% भन्दा बढ़ीले घटेको छ। प्रति ब्यारल कच्चा तेलको मूल्य $90 मुनि पुगेको छ। छिट्टै अस्थायी मार्गको घोषणा हुन सक्ने ओमानका विदेश मन्त्रीले बताएका छन्। मंगलबार होर्मुज जलमार्ग भएर 5 जहाज बाहिरिएको तथ्याङ्क छ, जुन गत 10 दिनको औसत भन्दा कम हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईलाई स्वागत छ। आजको सम्पूर्ण कार्यक्रम आकस्मिक बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित हुनेछ, जसमा परेर करिब 100 जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। चीनको तिब्बतसँग सीमाना जोड़िएको काठमाडौँभन्दा उत्तरतर्फको रसुवा जिल्लामा भोटेकोशीमा अकस्मात आएको बाढ़ीले नुवाकोट, धादिङ र चितवनसम्म प्रभावित तुल्याएको छ। खोज, उद्धार र राहतको निम्ति छिमेकी भारत सहित अन्तर्राष्ट्रिय जगतबाट सहयोगको वचन प्राप्त भएको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। बाढ़ीले निम्त्याएको विपत्तिको अत्यास लाग्दा भिडियो दृश्य बिहानैदेखि संचार माध्यम र सामाजिक सञ्जालमा छरपष्ट छन्। साँझ पर्दै जाँदा उक्त बाढ़ीले पुर्याएको क्षति व्यापक रहेको विवरणहरू आइरहेका छन्। केही बेर अघि प्रधानमन्त्री कार्यालयले 95 जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। उनीहरूको सनाखा थुन बाँकी छ। बाढ़ीले बगाएका शवहरू चितवन र तनहुमा समेत फेला परेका त्यहाँका अधिकारीहरूले बताएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्, जसमा 26 देशका 291 जना विदेशी नागरिकहरू पनि छन्। दर्जनौंको संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीहरू पनि सम्पर्कविहीन छन्। उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले बाढ़ी प्रभावित स्थानहरूको अवस्था निकै भयावह चित्रण गरिरहेका छन्। यस घटनाले अन्तर्राष्ट्रिय जगतको पनि ध्यान तानेको देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर सहयोगको वचन दिएका छन्। संयुक्त अधिराज्य र युरोपेली संघ र अस्ट्रेलिया लगायतले संयुक्त अनि अन्य देशहरूले अलग अलग वक्तव्य मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगको वाचा गरेको बताइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा घटनाबारे जानकारी दिने क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोगको वचनबारे भने,
3: हाम्रो सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
0: आज भएको मन्त्री परिषदको आकस्मिक बैठकले प्रभावित जिल्लाहरूका स्थानीय तहहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। परराष्ट्र मन्त्री खनालले सरकारको प्राथमिकता बारे भने,
3: सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घड़ीमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: बाढ़ीका कारण भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको विवरणहरू प्राप्त भएका छन्, जसमा 6 विद्युत प्रसारण लाइन अवरूद्ध हुँदा करिब 450 मेगावाट बिजुली प्रसारण विच्छेद भएको छ। अब उक्त घटनाबारे केही स्थानीय बासिन्दाको बयान। कल्पना मल्लले आफ्नै आँखा अघि आफन्तहरू बाढ़ीमा बगेको सुनाइन्।
4: आफै अगाडि सबै सल्लाह बनाए दिदीहाले, बालाई, बहिनीलाई, मम्मीलाई, बहिनीको छोरीलाई झन् अलि भाग्न सक्दै भनेर उसलाई झन् छिटो कुदाएको। अब त्यत्रो आइसक्यो, अब कसरी भाग्ने? चानसै थिएन, चानसै थिएन भाग्नलाई त, चानसै पाएन कसैले। कति सर्वनाश बनाए तिरुचुलीमा, हामी दुईजना चाहिँ कसरी चाहिँ कहाँबाट कसरी त्यो मलाई त्यो घरमा उनीमा भ्यायो भन्नु नि हामीलाई नै थाहा छैन कि।
0: गोमा पण्डितको ज्यान त जोगियो, तर आफ्नो धन सम्पत्ति सखा भएको उनको भनाइ छ।
5: माउपाडा गरेर पाँचवटा माउ तिनटा थियो, त्यो पनि लयो, खेत पनि सबै लयो। अब अन्नपा सबै हुँ मेरो, खेत पनि छैन, 10 बोरा तोरी, अब 100 क्विन्टल भरि मकै, धान सबै थोक लयो, त्यो पनि छैन।
0: र सुवा स्थित रेडियो लाङटाङकी स्टेशन म्यानेजर गीता नेउपानेले त्यहाँको अवस्थाबारे भनिन्।
6: यतिखेर रसुवामा चाहिँ गोसाईगुण्ड मेला पनि सञ्चालनमा छ। 12 गते चाहिँ जनपुण्य मेला चाहिँ सञ्चालनको लागि विभिन्न भक्तजनहरू पनि आउनु भएको थियो। विभिन्न होटेलहरूमा बास बस्ने क्रममा चाहिँ ती भक्तजनहरू पनि सम्पर्कविहीन भएको र खोजी कार्य गर्नको लागि हाम्रो रेडियोमा फोन गर्ने धेरैजना भइसक्नु भएको छ। जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका व्यक्तिहरूले चाहिँ खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। नेपाल सरकारको तर्फबाट हेलिकप्टर आएर जिल्लामा खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। विभिन्न खोजहरूमा फँसेको व्यक्तिहरूलाई चाहिँ उद्धार गरिरहनु भएको छ। रसवागढीदेखि गल्छीसम्मको पक्की पुलहरू चाहिँ एउटा पनि नरहेको देखिन्छ। यतिखेर रसुवामा चाहिँ एकदम आजको दिन सम्झिँदाखेरि कालो दिनको रूपमा रसुवावासीका नागरिकहरूले लिनुभएको छ।
0: बाढ़ी पछिको अवस्थाबारे नुवाकोट स्थित हाम्रो संवाददाता शक्तिमाया तामाङ।
7: जुन बिहान जुन माथिबाट बाढ़ी आउँदैछ भन्ने कुरा भएपछि केही मान्छेहरू त अलि अगाडि पनि सचेत भएको भन्ने बुझिन्छ। त्यस पश्चात त्यो बाढ़ी चाहिँ अलि एक्कासी आएपछि धेरै कुराहरूमा समस्या भयो। जुन बिहान चाहिँ धेरै मान्छेहरू कहाँ जाने, के गर्ने, आफ्नो मान्छेहरू कहाँ कहाँ के भयो भनेर जुन खालको अत्तालिएको अवस्था थियो, केहीजना चाहिँ सम्पर्कमा भइसकेपछि उहाँहरूमा त्यो खालको अवस्था छैन भने अहिले पनि धेरै मानिसहरू आफ्नो परिवारहरू जुन सम्पर्कमा नहुँदाखेरि त्यो उद्धारको क्रम सँगसँगै हाम्रो मान्छे कतै यहाँ आइपुगेका छ कि भनेर एकदमै पानी परेको अवस्थामा पनि मान्छेहरू आएर हेर्ने क्रमहरू छ। र अहिले त्रिशुली रसुवादेखि नै जब माथिदेखि नै यहाँ भएको धेरै पुलहरू बगेको कारणले नुवाकोटको चाहिँ त्रिशुली बट्टार चाहिँ एकदमै नुवाकोट रसुवा धादिङले सहर केन्द्रित जुन बजार व्यापारिक क्षेत्र हो भने बट्टारमा रहेका धेरै ब्याङ्क तथा वित्तीय संस्था अनि विद्यालयहरूमा आएको जो बाल बालिकाहरू विद्यार्थीहरूदेखि लिएर अहिले सबैजना यता नै थुनेको अवस्था छ भने उता पारीको पनि यता आउन मिलिरहेको अवस्था छैन।
0: बिजुली पिउने पानी संचार सेवा अवरुद्ध भएको थियो ठाउँ ठाउँमा भन्ने खबर थियो, अहिले के छ त्यहाँको अवस्था?
7: बत्ती त आएको छैन, त्यो अब सबै कुराहरू खेती त्यो पावर हाउसहरूमै प्रब्लम भइसक्यो, त्यो आइसकेको छैन। सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ अब पहिलो कुरा चाहिँ यहाँ वारेर पारी गर्ने जुन मेन पुलहरू सबै बगाएको कारणले सबै धेरैजना चाहिँ यतापट्टि साइडमा थुनिएको छ
0: भनेको रसुवा र नुवाकोट बीच आवत जावत बन्द भएको कारण त्यो समस्या परेको।
7: जस्तै नुवाकोटको पनि अब मेन सिटी बट्टारमा पेसा व्यवसायको लागि यता बट्टार आउनु भएको मान्छेहरू पनि कतिपय चाहिँ होटेल खोजेर होटेलमा बस्नु भएको छ, कतिपय आफन्तकोमा बस्नु भएको छ, र कतिपय विद्यार्थीहरू पनि बट्टारमा भएको स्कूलमा अध्ययनको लागि आएको विद्यार्थीहरू पनि धेरैजना चाहिँ त्यसरी कोही शिक्षकहरूको घरमा कोही आफन्तको घरमा प्राय धेरै विद्यार्थीहरू चाहिँ शिक्षकहरूले पनि आफ्नो घरमा लगेर राख्नु भएको अवस्था छ, ताकि वारी पारी चाहिँ अब गर्नै सकेको छैन र सम्भावना पनि अब तत्कालै देखिरहेको अवस्था छ।
0: उनी छिन् हाम्रो नुवाकोट संवाददाता शक्तिमाया तामाङ। यसै सिलसिलामा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई अचानक आएको अत्यास लाग्दो बाढ़ीको कारणबारे सोधेका थियौं।
8: प्रारम्भिक रूपमा हिम पहिरो नदीमा आएर मिसियो र नदी ब्लक भएर त्यो बनेको ड्याम फुटेर यस्तो बाढ़ी आएको भन्ने हामीलाई एउटा त्यहाँबाट सानो नोटिस चाहिँ त्यहाँको विपद हेर्ने संस्थालाई कोट गर्दै लेखेको आएको छ, त्यसलाई हामीले आधार मान्ने हो र हाम्रो अहिले त्यहाँको युनिभर्सिटीको साथीहरूसँग सम्पर्क गर्दाखेरि पनि त्यो कुरा चाहिँ अलिक पुष्टि हुने नजिक पुगेको अवस्था तिब्बतको विपद न्यूनीकरण कार्यालयका अनुसार भनेर भनेको छ। र त्यसमा डङलिन छ्याङ्गुपो रिभर चाहिँ जिलोङ काउन्टीको त्यसमा भीम पहिरो आएर उनिएर वाटरको रिभर फ्लो भएर चाहिँ चाहिने क्षेत्रमा पनि ठुलो क्षति भएको र त्यही फ्लो जमा भएर पनि नेपालमा प्रवेश गरिसकेपछि हाम्रो स्टेसन जुन नेपालमा थियो यो बाढी नाप्ने त्यसलाई चाहिँ त्यसले सुरुमै ड्यामेज गरिदियो र त्यसको इन्फर्मेसन आउनु पाएन।
9: त्यहाँ अझै पनि त्यो जोखिम कायमै छ भन्ने किसिमका सूचनाहरू सन्दर्भमा के भन्नुहुन्छ?
8: त्यो पनि अहिले हाम्रो साथीहरूले एनालाइसिस गर्दाखेरि चाहिँ त्यो सम्भावनालाई नकाम्न सकिँदैन, त्यसको सन्दर्भमा अहिले चाइनिज दूतावासमा हाम्रो मौसम विज्ञान विभागको र परराष्ट्रको एउटा टिमले गरिराखेको अवस्था छ र चाइनिज पक्षबाट अहिलेको अवस्था के हो र यो हुन सक्ने सम्भावना अझै छ कि छैन भन्ने कुराको चाहिँ आधिकारिक सूचनाको अनुरोध हामीले गरेका छौं।
9: अब अन्त्यमा तिब्बतसँग जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा यस्ता घटना बेला बखत सानो ठूलो स्तरमा देखा परिराख्नुको कारण के हो?
8: पछिल्लो समयमा जलवायु परिवर्तन र त्यसले सृजना गरेको तापक्रम वृद्धिले गर्दाखेरि उच्च हिमाली क्षेत्रमा हिम पहिरोको घटनाहरू बढ़िराखेको सन्दर्भ र हिमतालमा सुप्रा ग्लेसियर लेकहरू फर्मेसन भइराखेको र त्यसले गर्दाखेरि पनि त्यो पनि फुटेर आएको जुन हाम्रो विगतको पनि अनुभव छ। यो समग्रतालाई हेर्ने हो भनेपछि उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिले गर्दाखेरि हिम क्राइस्पेयरको ओभरअल इकोसिस्टममा आएको परिवर्तन नै कारक भएको चाहिँ अनुमान गर्न सकिन्छ। यस वर्षको हामीले हेर्ने हो भने पनि एलिनोको कारणले गर्दाखेरि एसिया क्षेत्रमा कम वर्षा र औसत भन्दा बढी तापक्रमको प्रक्षेपण सबै मेट अथोरिटीहरूले गरेको सन्दर्भ पनि भएको हुनाले एउटा ग्लोबल वार्मिङको इम्प्याक्टको रूपमा पनि हेर्न सकिन्छ भनेपछि अर्को चाहिँ अब हिमतालको चाहिँ तलतिर हामी बसेका छौँ, हाम्रो सिरानमा हिमतालहरू छन्, हाम्रो सिरानमा हिम पहिरोहरू छन् र ती हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नदी छन्दा यी दुईटै खालको क्यास्केटिङ र कम्पाउन्डिङ इम्प्याक्टहरू जुन देखिन थालेको छ त्यो अब डरलाग्दो छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती पवनराज पौडेलसँग कुरा गर्दै। बाढ़ीले निम्त्याएको विपत्तिसँग सम्बन्धित थप सामग्रीहरू तपाईँ हाम्रो वेबसाइट bbcnepali.com मा गएर पढ्न सुन्न र हेर्न पनि सक्नुहुन्छ।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्यान्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

0: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
3: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
0: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 97487060011 र 98107183180।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
1: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
5: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
1: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847873923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
6: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
1: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
7: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
8: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
9: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
8: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
9: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
8: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन,
9: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
10: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
11: के भो बोलादै के गुनगुनाइरहेको?
10: हैन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
11: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
10: यति सजिलै?
11: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
12: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
13: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
14: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
15: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
14: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै चाचाको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720300।
15: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
16: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
17: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
16: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
17: यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङटुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
18: हामी कहाँ साल सिसौ असना सालको चौक झाल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
19: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578723894, 98478893894।
4: खुसीको खबर।
20: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680719194 र 98218656।
21: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: किसानहरूका लागि खुसीको खबर।
22: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578923971।
23: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
24: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
25: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं।
25: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808664071।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका